सुप्रभात। मीडियम वेभको 273.67 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, आज विक्रम सम्वत 2083 साल वैशाख 29 गते तदनुसार अंग्रेजी महिनाको 12 मई 2026 आज मंगलबार। श्रोता, हाम्रो स्टुडियोको घड़ी अनुसार समय बिहानीको 6:33 भएको छ। यस प्रातकालीन समयमा आकाशवाणी गान्तोक सुनिरहनुभएका सम्पूर्ण रेडियो प्रेमी श्रोतामा हार्दिक अभिवादन साथै न्यानो अभिवादन जनाउँदै प्रारम्भ गर्न लागिरहेका छौं हाम्रो प्रातकालीन सेवा यस मंगल ध्वनिबाट।

गौतम बुद्धले भन्नुभएको छ, हामी जे सोच्छौ त्यही बन्छौ, त्यसैले आफ्ना विचार शुद्ध राख्नुहोस्, किनभने विचार नै शब्द बन्छ र शब्द नै हाम्रो कर्म। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। अब प्रस्तुत छ कार्यक्रम भक्ति प्रभात।

भजन केवल सुन्नका लागि मात्र होइन, यो त गुनगुनाउन र मनलाई गुन्जयमान बनाउनका लागि पनि हो। जति जति हामी भजनमा डुब्दै जान्छौं, उति उति हाम्रा चिन्ताहरू पग्लदै जान्छन्। श्रोता, आउनुहोस् केही सुमधुर भजनहरू प्रसारण गर्दै हाम्रा मनका

विकारहरू शुद्धिकरण गरौं। ईश्वरीय स्तुति एवं आराधनाको कार्यक्रम भक्ति प्रभातमा सम्पूर्ण श्रोताहरूलाई आध्यात्मिक अभिवादन सँगै न्यानो अभिवादन जनाउँदछौ। अध्यात्मले मानिसलाई आत्मिक आनन्द प्रदान गर्दछ। भौतिक सुख त क्षणिक हुँदछ, तर मानिसलाई चिर शान्ति भनी अध्यात्मले नै दिलाउँदछ। श्रोता आउनुहोस्, यस प्रातकालीन समयलाई भक्तिमय बनाऊ, केही भजनको श्रवण गरौं। आज हामीले भक्ति प्रभातको कार्यक्रममा लिएर आएका छौं कलाकार हरिहरणको स्वरमा सजिएका केही भक्तिमय भजनहरू। श्रोता अब प्रस्तुत छ आजको भक्ति प्रभात कार्यक्रममा समावेश गरिएको पहिलो भजन।

संगीत एउटा शरीर हो भने भजन त्यसको आत्मा हो। लय र ताल त संसारलाई सुनाउन मात्र हो, तर भाव र भक्तिले ईश्वरीय आनन्द प्रदान गर्दछ। ईश्वरीय आनन्दको रसपान गर्दै श्रवण गरौं अर्को भजन।

श्रोता यतिन्जेल यहाँहरूले सुनिरहनु भएको थियो कार्यक्रम भक्ति प्रभात अन्तर्गत कलाकार हरिहरणको स्वरमा सजिएका केही भक्तिमय भजनहरू। आजलाई भनी यसै भजनपछि नै कार्यक्रमको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब प्रस्तुत छ अबाउसो आकाशवाणीको गान्तोक केन्द्रबाट प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। अहिले 6:55 अनि 7 बजे यहाँहरूलाई सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रचार गरी क्रमशः संस्कृत अनि अंग्रेजी भाषामा समाचार। 7:05 यहाँहरू आकाशवाणीको यसै केन्द्रबाट सुनाउनेछौ केही सदाबहार गीतहरूको कार्यक्रम गोल्डन मेलोडीजमा पुराना हिन्दी फिल्म गीतहरू। 7:25 यहाँहरूलाई सुनाउनेछौ आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रचार गरी नेपाली भाषामा समाचार। अनि 7:35 लिएर आउनेछौ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम। यसरी नै 7 बजे अनि 8:15 प्रस्तुत गर्नेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रचार गरी क्रमशः हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 8:30 प्रस्तुत गर्नेछौ आकाशवाणीको उत्तर पूर्वी सिलोङ केन्द्रबाट अंग्रेजी भाषामा समाचार। यसै गरी 8:40 प्रस्तुत गर्नेछौ यसै केन्द्रबाट आधुनिक नेपाली गीतहरूको कार्यक्रम गीतिमाला। 9 बजे यहाँहरूलाई सुनाउनेछौ केही प्रमुख समाचार। अनि 9:02 लिएर आउनेछौ केही पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली। 9:30 प्रस्तुत गर्नेछौ देशभक्ति गीत। 10 बजे प्रस्तुत गरिनेछ केही प्रमुख समाचार। 10:02 प्रस्तुत गर्नेछौ कार्यक्रम ताजे तरानी, जसमा यहाँहरूलाई सुनाउनेछौ केही नयाँ हिन्दी चलचित्रका गीतहरू। श्रोता यी थिए आजको 10:30 आकाशवाणीको गान्तोक केन्द्रबाट प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानीको 6:55 हुन लागिरहेको छ। अब प्रस्तुत गरिनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट क्रमैले संस्कृत अनि अंग्रेजी भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

निर्देशन गरेका थिए आरडी बर्मनले। यस चलचित्रका गीतहरूमा संगीत भरेका थिए लक्ष्मीकान्त प्यारेलालले। प्रस्तुत चलचित्रमा मुख्य कलाकारहरू रहेका थिए धर्मेन्द्र, तनुजा र जयललिता। श्रोता, स्वीकार्नुहोस् यसै चलचित्रबाट कलाकार किशोर कुमार र लता मंगेशकरको स्वरमा रहेको यो गीत।

श्रोता, अब प्रस्तुत छ सन् 1973 मा बनिएको चलचित्र आ गले लग्जाबाट। यस चलचित्रका निर्देशक

श्रोता, यहाँले सुनिरहनु भएको छ गोल्डन मेलोडिज कार्यक्रम। यस कार्यक्रमको अघिल्लो प्रस्तुतिमा लिएर आएका छौं सन् 1968 बनिएको चलचित्र इज्जतबाट। यस चलचित्रका निर्देशक थिए टी प्रकाश राव। यस चलचित्रका गीतहरूमा संगीत भरेका थिए लक्ष्मीकान्त पेरिलालले। प्रस्तुत चलचित्रमा मुख्य कलाकार रहेका थिए धर्मेन्द्र, तनुजा र जयललिता। श्रोता, स्वीकार्नुहोस्।

श्रोता, प्रस्तुत छ कलाकार किशोर कुमारको आवाजमा रहेको सुमधुर गीत। जुन गीत रहेको थियो चलचित्र आपकी कसमबाट। सन् 1974 बनिएको चलचित्र आपकी कसमको निर्देशन गरेका थिए ओम प्रकाशले र यसका गीतहरूमा संगीत भरेका थिए आरबी वर्मनले। यस चलचित्रमा मुख्य कलाकारहरू रहेका थिए राजेश खन्ना।

श्रोता, यस गीतसँगै कार्यक्रम गोल्डन मेलोडिसको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब सुनाउन लागिरहेका छौं आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी नेपाली भाषामा समाचार। केही क्षण प्रतीक्षा साँच्नुहोला।

0: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई राष्ट्रिय संसाधनमाथिको भर कम गर्न एकजुट हुन आह्वान गर्नुभयो। पश्चिम एशिया संघर्षलाई दशकको सबैभन्दा ठूलो संकट मध्ये एक बताउनुभयो। इरान र अमेरिका संघर्ष समाप्त गर्ने प्रयासहरूलाई लिएर गतिरोध जारी। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि पाँच देशहरू संयुक्त अरब अमिरात, नेदरल्याण्ड, स्वीडेन, नर्वे र इटलीको भ्रमणमा रहनुहुनेछ। भारतीय जनता पार्टीका नेता हेमन्त विश्व शर्माले आज दोस्रो पटक आसामको मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। यो राज्यमा एनडीएको लगातार तेस्रो कार्यकाल हुनेछ। अनि आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पंजाब किंग्सलाई 3 विकेटले पराजित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एशिया संघर्षलाई एक दशककै सबैभन्दा ठूलो संकटको रूपमा बताउँदै राष्ट्रिय संसाधनमाथिको भर कम गर्न नागरिकहरूलाई एकजुट हुन आह्वान गर्नुभएको छ। बडोदरामा हिजो सरदार धाम छात्रावासको लोकार्पण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, सरकारले यो परिस्थितिको देशवासीहरूमा न्यूनतम प्रभाव पार्ने प्रयास गरिरहेको छ।
1: अस्थिर परिस्थितियों से गुजर रही है। पहले कोरोना का संकट, फिर वैश्विक आर्थिक चुनौतियां और अब पश्चिम एशिया में बढ़ता तनाव। अगर कोरोना महामारी इस सदी का सबसे बड़ा संकट थी तो पश्चिम एशिया में युद्ध से बनी परिस्थितियां इस दशक के बड़े संकटों में से एक है। ऐसे समय में देश को जन भागीदारी की शक्ति की बहुत बड़ी आवश्यकता है।
0: प्रधानमन्त्री मोदीले मानिसहरूलाई सातसूत्री अपील अपन्याउन आग्रह गर्नुभएको छ।
1: पेट्रोल डीजल का उपयोग कम करें, इलेक्ट्रिक बस और पब्लिक ट्रांसपोर्ट का अधिक इस्तेमाल करें, कार पुलिंग को बढ़ावा दें। यह जरूरी है कि सरकारी और प्राइवेट दोनों ही दफ्तरों में वर्क फ्रॉम होम को प्राथमिकता दी जाए।
0: श्री मोदीले देशवासीलाई विदेशबाट आयातित उत्पादहरूको उपयोग कम गर्न र विदेशी मुद्रा खर्च हुने व्यक्तिगत गतिविधिहरूबाट बाँच्न आग्रह गर्नुभयो। उहाँले नागरिकहरूलाई स्वदेशी उत्पादहरूको बढ़ी भन्दा बढ़ी प्रयोग गर्न आह्वान पनि गर्नुभयो। अमेरिका र इरानबीच युद्ध विरामलाई लिएर तेल बजारमा उथुलपुथुल अनि कूटनैतिक तनाव बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो, वाशिङटन अनि तेहरानबीच लागू युद्ध विराम खुबै खराब स्थितिमा छ, जसले स्थायी शान्तिको आशामाथि फेरि प्रश्न उब्जाएको छ। यसअघि इरानले अमेरिकाको शान्ति प्रस्तावहरूमा आफ्नो प्रतिक्रिया पठाएको थियो। इरानले सबै मोर्चामा संघर्ष समाप्त गर्ने, अमेरिकी प्रतिबन्ध हटाउने, अमेरिकी नौसैनिक नाकाबन्दीको अन्त्य गर्ने र हर्मोज जल मध्यको प्रबन्धनमा इरानको भूमिकालाई मान्यता दिने माग गरेको थियो। प्रस्तावलाई पहिले सम्झौता ज्ञापन अनि 30 दिनको बातचितको चरणबद्ध रोडम्याप पनि सामेल थियो, तर राष्ट्रपति ट्रम्पले इरानको शर्तहरूलाई पूर्ण रूपले अस्वीकार्य बताउनुभयो। त्यसपछि अन्तर्राष्ट्रिय तेल मूल्यहरूमा तीव्र बढ़ोत्तरी देखियो। ब्रेन्ट क्रूडको दाम $105 प्रति ब्यारल पार गरेको छ। त्यही साउदी अरबले का अधिकारीहरूले भन्नुभयो, यो संघर्षले ऊर्जा क्षेत्रमा हालसम्म सबैभन्दा विकट स्थिति उत्पन्न भएको छ। उहाँको भनाई अनुसार यदि हर्मोज जल डमरू मध्यको नाकाबन्दी तुरन्त समाप्त भए पनि वैश्विक तेल बजार पूर्ण रूपले सामान्य हुन वर्ष 2027 समय लाग्नेछ। सरकारले देशमा पेट्रोलियम उत्पादहरूको कुनै कमी नभएको बताएको छ। 60 दिनको काँचो तेल र प्राकृतिक ग्यासको भण्डार तथा 45 दिनको एलपीजीको भण्डार रहेको छ। विदेशी मुद्रा भण्डार 703 अर्ब डलरको स्तरमा छ। रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा हिजो नयाँ दिल्लीमा भएको मन्त्री समूहको बैठकमा यो जानकारी दिइएको हो। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि पाँच देशहरूको यात्रामा प्रस्थान गर्नुहुनेछ। पहिलो चरणमा उहाँ संयुक्त अरब अमिरात पुग्नुहुनेछ अनि राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नेहनसित भेट गर्नुहुनेछ। दुई नेताले द्विपक्षीय मुद्दाहरूमाथि विचार विमर्श गर्नेछन्। यात्राको दोस्रो चरणमा प्रधानमन्त्री शुक्रबार नेदरल्याण्ड्स जानुहुनेछ। यस अवधि उहाँले 2017 नेदरल्याण्ड्सको पनि यात्रा गरिसक्नु भएको छ। प्रधानमन्त्रीले नरेश विलियम अलेक्जेन्डर अनि महारानी म्याक्सिमासित भेट गर्नुहुनेछ। त्यसपछि प्रधानमन्त्री मोदी आइतबार स्वीडेनको यात्रामा गोथनबर्ग पुग्नुहुनेछ। यात्राको चौथो चरणमा प्रधानमन्त्री मोदी सोमबार नर्वे पुग्नुहुनेछ। उहाँ तेस्रो भारत नर्वे शिखर सम्मेलनमा भाग लिनुहुनेछ। प्रधानमन्त्री मोदीको यो पहिलो नर्वे यात्रा हुनेछ। उहाँले नर्वेका प्रधानमन्त्रीसित भारत नर्वे व्यापार अनि अनुसन्धान सम्मेलनलाई पनि सम्बोधन गर्नुहुनेछ। यात्राको अन्तिम चरणमा प्रधानमन्त्री मोदी यो महिनाको 19 तारीकदेखि इटलीको आधिकारिक यात्रामा जानुहुनेछ। विदेश मन्त्रालयले भनेको छ, प्रधानमन्त्री मोदीको पाँच देशहरूको यात्राले युरोपसित भारतको साझेदारी बलियो हुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @EIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। कृषि अनि किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले भन्नुभयो, देशमा खाद्यान्नको पर्याप्त भण्डार छ अनि कुनै प्रकारको अभाव छैन। हिजो नयाँ दिल्लीमा स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डासित कृषि बदलाव स्वास्थ्यका लागि विज्ञानको उत्कृष्टता सेहतको शुभारम्भ गर्दै श्री चौहानले भन्नुभयो, यो पहलले मानिसहरूका लागि स्वास्थ्यकर जीवन शैलीलाई बढ़ावा दिनमा सहयोग मिल्नेछ।
2: खलु धर्म साधनम, अगर शरीर स्वस्थ है तो आप सब धर्मों का पालन कर सकते हैं। जो शरीर के लिए उपयोगी है, स्वास्थ्य के लिए उपयोगी है, पोषण के लिए उपयोगी है, वही खाओ, संतुलित आहार।
0: स्वास्थ्य अनि परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भन्नुभयो, यो पहलले स्वास्थ्य क्षेत्रप्रति सरकारको सक्रियतालाई दर्शाउँदछ। उहाँले रोकथाम, शुरूवाती पहिचान अनि सक्रिय हेरचाह सहित सस्तो अनि उच्च गुणवत्ताको स्वास्थ्यसम्म पहुँच बढ़ाउने

0: माथि बल दिनुभयो। श्री नड्डाले प्रभावी पहलका लागि विज्ञान नीति अनि कार्यान्वयनको समन्वयमाथि पनि जोड दिनुभयो।
1: हम जानते हैं कि हम लोगों ने एक ट्रांसफॉर्मेटिव प्रोग्रेस किया है और जब हम ट्रांसफॉर्मेटिव प्रोग्रेस की बात करते हैं तो हमने हेल्थ सिस्टम्स को भी काफी स्ट्रेंथन किया है और हमारी कोशिश क्या है कि हम एक्सपैंड करें अफोर्डेबल और हाई क्वालिटी के हेल्थ। और
0: भारतीय जनता पार्टीका नेता हिमन्त विश्व शर्माले आज दोस्रो पटक असमको मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। उहाँका साथ चारजना मन्त्रीले पनि शपथ लिनुहुनेछ, जसमध्ये दुईजना भाजपाका र एक एकजना सहयोगी दल असम गण परिषद र बोडोल्याण्ड पीपल्स फ्रन्टका हुनेछन्। यो असमका राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीएको तेस्रो सरकार हुनेछ। हिमन्त विश्व शर्माले सोसियल मीडिया पोस्टमा वरिष्ठ भाजपा नेता रंजित कुमार दास विधानसभा अध्यक्ष पदका लागि एनडीए उम्मेद्वार हुने बताउनु भएको छ। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, वित्त मन्त्री निर्मला सीतारमण तथा एनडीए शासित राज्यहरूका मुख्यमन्त्री तथा उपमुख्यमन्त्रीहरू पनि यस अवसरमा उपस्थित रहनुहुनेछ। मिजोरमका मुख्यमन्त्री पनि समारोहमा सामेल हुने कार्यक्रम छ। तामिलनाडुमा अल इण्डिया डीएमकेका 30 जना विधायकहरूले पी वेलुमनीलाई विधायक दलको नेता र सी विजय भास्करलाई सचेतकको रूपमा चयन गरेको घोषणा गरेपछि राजनैतिक परिस्थितिले मोड़ लिएको छ। यी विधायकहरूले अस्थायी अध्यक्ष करूपैयासित भेट गरी आफ्नो हस्ताक्षरित पत्र उहाँलाई सुम्पिएका छन्। यसैबीच 17 जना विधायकहरूको एक अन्य समूहले ई पालसामीलाई विधायक दलको नेताको रूपमा चयन गरेको छ। यस विधानसभा सत्रमा मुख्यमन्त्री श्री जोसेफ विजयको नेतृत्वमा रहेको नयाँ सरकारले भोलिसम्म आफ्नो बहुमत प्रमाणित गर्न पर्नेछ। आईपीएल क्रिकेटमा हिजो दिल्ली क्यापिटल्सले पंजाब किंग्सलाई 3 विकेटले पराजित गरेको छ। 211 रनको लक्ष्यलाई खेदो गर्दै दिल्ली क्यापिटल्सले 19 ओभरमा 7 विकेटमा 216 रन बनाएर म्याच जितेको हो। यो समाचार युट्यूबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई राष्ट्रिय संसाधनमाथिको भार कम गर्न एकजुट हुन आह्वान गर्नुभयो। पश्चिम एशिया संघर्षलाई दशकको सबैभन्दा ठूलो संकट मध्ये एक बताउनुभयो। इरान र अमेरिका संघर्ष समाप्त गर्ने प्रयासहरूलाई लिएर गतिरोध जारी। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि 5 देशहरू संयुक्त अरब एमिरात, नेदरल्याण्ड, स्वीडेन, नर्वे र इटलीको भ्रमणमा रहनुहुनेछ। भारतीय जनता पार्टीका नेता हिमन्त विश्व शर्माले आज दोस्रो पटक असमको मुख्यमन्त्रीको रूपमा शपथ लिनुहुनेछ। यो राज्यमा एनडीएको लगातार तेस्रो कार्यकाल हुनेछ। अनि आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पंजाब किंग्सलाई 3 विकेटले पराजित गरेको छ। समाचार अहिलेलाई पूरा भयो। 9 बजे मुख्य समाचारको साथ फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
2: प्रस्तुति हो आकाशवाणी खरसाङ केन्द्रबाट समाचार। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, आज मैले शुरूआत गरे कार्यक्रम प्रणाम सिक्किमको नवीनतम अंक भनौ है।
1: हजुर, र आज पर्यो 12 तारिक मे।
0: हजुर, आजकै दिन 1459 जोधपुरको स्थापना भएको थियो। सबैलाई थाहा भएकै कुरा हो, जोधपुर राजस्थानमा स्थित छ र यो राजस्थानको दोस्रो सबैभन्दा ठूलो नगर हो। जोधपुर थार मरूभूमिको बीचमा अनेकौं अलिशान महलहरू, किलाहरू र मन्दिरहरू भएको प्रसिद्ध पर्यटन स्थल हो। वर्षभरि सूर्य रहने मौसम भएको कारणले यसलाई सूर्यनगरी पनि भनिन्छ। यहाँ स्थित मेहरानगढ़ दुर्ग अर्थात मेहरानगढ़ किलालाई घेरेको हजारौं नीला नीला घरहरूको कारण यसलाई नीली नगरी अर्थात नीलो नगरी पनि भनिन्छ। वर्ष 2014 मस्ट एक्स्ट्राअर्डिनरी प्लेसेस अफ द वर्ल्ड अर्थात विश्वको अति विशेष आवास स्थानहरूको सूचीमा प्रथम स्थानमा आएको थियो जोधपुर। उत्कृष्ट हस्तशिल्पहरूको समृद्ध समग्रहको रंगीन प्रदर्शन हेरेर जोधपुरको बजारमा सामान किन्न एक उत्साहपूर्ण अनुभव हुँदछ। बन्देजको लुगा, कसिनदारी गरेको छाला, ऊँटको छाला, मखमल आदिको जुत्ताहरू, आकर्षण रेशमको दरिया इत्यादि यहाँ पाइन्छ। जोधपुरलाई राजस्थानको न्यायिक राजधानी पनि भनिन्छ। राजस्थानको उच्च न्यायालय पनि जोधपुरमै स्थित छ। जोधपुरमा हेर्न लायक स्थलहरूको कुरा गर्दा

0: मेहरानगढ़को किला, जसवन्त थाड़ा, उम्मैद महल, गिर्डीकोट र सरदार मार्केट, राजकीय संग्रहालय इत्यादि हुन्।
1: हजुर, र जोधपुर बारे छोटो भनौ जानकारी राखिसकेपछि आउनुहोस् एउटा गीत सुनौ।

आज श्रोता अब कुरा गरौं आजको दिवस बारे। आज अन्तर्राष्ट्रिय नर्स दिवस हो। हजुर, नर्स भन्ने बित्तिकै हामी सेतो परिधानमा, टाउकोमा सेतो रिबन र अनुहारमा मुस्कानको साथ अस्पतालमा रोगीहरूको सेवा गरिरहेका महिलाहरूको सम्झना गर्ने गर्छौं। अस्पतालमा जति महत्वपूर्ण भूमिका डाक्टरहरूको हुने गर्छ, उसै गरी महत्वपूर्ण भूमिका नर्सहरूको पनि हुने गर्छ। जहाँ डाक्टरले रोगको पत्तो लगाएर उपचार र औषधि लेख्ने गर्छन् भने नर्सहरूद्वारा अस्पतालमा भर्ती भएका रोगीहरूको देखभाल गर्ने दायित्व हुन्छ। जस्तै रोगीको साफ सफाईको ध्यान, समयमा औषधि खुवाउने काम, समय समयमा रोगीको जाँच गर्ने काम आदि, चाहे त्यो दिन होस् या त फेरि रात, नर्सहरू रोगीहरूको सेवामा हर समय लागिरहेका हुन्छन्। यसरी नर्सको पेशालाई एक गरिमामय पेशा बनाइएको छ, जहाँ बिना कुनै संकोच र हीन भावनाले जस्तो पनि रोगले ग्रस्त रोगीहरूको सेवा नर्सहरूले गर्दै आएका छन्। भनिन्छ, नर्सको हँसिलो मुहारले पनि रोगीको उपचारमा ठूलो भूमिका निभाउने गर्छ। सायद यसैले होला नर्सहरू आफ्नो अनुहारमा मुस्कान राखी रोगीहरूको देखभाल गर्ने गर्छन्। हिजआज नर्स केवल महिलाहरूको पेशा नभएर पुरूषहरूको पनि पेशा बन्न थालेको छ र रोगीहरूको देखभाल गरिरहेका छन्। र नर्सको पेशालाई एउटा महत्वपूर्ण र गरिमामय पेशा बनाउनमा सबैभन्दा महत्वपूर्ण योगदान रहेको छ फ्लोरेन्स नाइटिङ्गलको। हजुर श्रोता, फ्लोरेन्स नाइटिगल र उहाँद्वारा प्रशिक्षित 38 नर्सहरूले सन् 1853 शुरू भएको क्रिमियाको युद्धमा घाइते ब्रिटिश सैनिकहरूको दिन र रात सेवा गरी कति घाइते सैनिकहरूको ज्यान बचाउन सफल भएकी थिइन्। भनिन्छ, फ्लोरेन्स नाइटिङ्गल घाइते सैनिकहरूको देखभाल गर्न रात रातभर जागेर हातमा ल्याम्प लिएर प्रत्येक घाइते सैनिकहरूको निरीक्षण गर्ने गर्थिन्, जसले गर्दा उहाँलाई लेडी विथ द ल्याम्पको नामले पनि चिनिन्छ। यसरी उहाँद्वारा गरिएको यो सेवाभाव र आधुनिक युगको नर्सिङ पेशाको संस्थापकको रूपमा सम्झना गर्दै प्रत्येक वर्ष फ्लोरेन्स नाइटिङ्गलको जन्म दिवसको दिन अर्थात आजको दिन भनौं 12 मेको दिन विश्व स्वास्थ्य संगठनद्वारा अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा पालन गर्ने गरिन्छ। हजुर, आज नर्सहरूको अन्तर्राष्ट्रिय दिवस ताजकै पावन अवसरमा हामी सबै नर्सहरूलाई धेरै धेरै शुभेच्छा शुभकामना व्यक्त गर्न चाहन्छौं।

0: हजुर, यसरी नै आज अर्को रोचक दिवस पनि पर्न गएको छ, त्यो हो ओडोमिटर डे। ओडोमिटर त्यस यन्त्रलाई भनिन्छ जसले गाड़ीले कति दूरी तय गरेको छ त्यसको नाप बताउने गर्दछ। यो ओडोमिटर सबै गाड़ीमा हुँदछ। हामीले कुनै पनि गाड़ी किन्दा, विशेष गरी सेकेण्ड ह्याण्ड गाड़ी किन्दा, हामी हेर्ने गर्छौ यो गाड़ी कति किलोमिटरसम्म कुदेको छ, र जसमा हामी हेर्ने गर्छौ त्यसलाई गाड़ीको ओडोमिटर भनिन्छ। र यस ओडोमिटरको खोज विलियम क्लेटन नामक खोजकर्ताद्वारा सन् 1847 गरेका थिए। प्रथम पटक यस ओडोमिटर, जसलाई रोड मिटर पनि भनिन्छ, यसको प्रयोग आजकै दिन अर्थात 12 मई 1847 गरिएको थियो।
1: के सानो मख परेर के सुनेको हो मोबाइलमा?
2: रेडियो गान्तोक सुनेको नि। अहिले त यो मोबाइल एपमा पनि रेडियो गान्तोक मजाले सुन्न सकिन्छ नि। सुन्नुहोस् त।

हजुर श्रोता, तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सिधैमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक, तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक।

प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। श्रोता, आज 12 तारीक मे र 12 तारीक मेलाई इन्टरनेशनल डे अफ प्लान्ट हेल्थ अर्थात बोट बिरूवाको स्वास्थ्यको अन्तर्राष्ट्रिय दिवसको रूपमा पनि पालन गरिन्छ। श्रोता, हाम्रो साथै यस धरतीको स्वास्थ्य बोट बिरूवामाथि नै निर्भर छ, किनकि हामीले फेर्ने श्वास, खाने खाना, लगाउने लुगा आदि जस्ता आवश्यक चीजहरू प्राय सबै हामी बोट बिरूवाबाट नै लिने गर्छौं। हामी बोट बिरूवामाथि 80% खानाको लागि र 98% अक्सिजनको निम्ति हामी बोट बिरूवामाथि निर्भर छौ। बोट बिरूवामाथि निर्भर रहने मानव साथै अन्य पशु प्राणीहरूको जीवन आज तर जोखिममा परेको छ, किनभने बोट बिरूवाको स्वास्थ्य दिन प्रतिदिन बिग्रदै गइरहेको छ। एउटा रिपोर्ट अनुसार अन्तर्राष्ट्रिय यातायात र बढ़दै गरेको व्यापारले बोट बिरूवामा लाग्ने किराहरूलाई एक ठाउँदेखि अर्को ठाउँमा पुर्याइरहेको छ। परिणामस्वरूप पहिले जुन स्थानमा त्यस्ता किराहरू देखा पर्दैनथ्यो, आज ती ठाउँहरूमा पनि किराहरू देखा पर्न थालेका छन्, जसले ठूलो मात्रामा बोट बिरूवाहरूलाई क्षति पुर्याइरहेको छ। मानवीय गतिविधिकै कारण बढ़दै गएको धरतीको तापमानले पनि किराहरूको संख्यामा साथै बोट बिरूवामा लाग्ने रोगहरूमा वृद्धि भइरहेको छ। ती किराहरू जसले बोट बिरूवाहरूलाई ठूलो मात्रामा क्षति पुर्याइरहेको छ, जैव विविधतामा ह्रास आउनुको एउटा प्रमुख कारण यो पनि हो। त्यस्ता किराहरूले बोट बिरूवाहरूलाई क्षति पुर्याउने गर्छ र त्यसबाट बचाउनको लागि खेतमा बेसी मात्रामा प्रयोग गरिने कीटनाशकले परागण गर्ने जस्तै मौरी, पुतली आदिलाई हानि पुर्याइरहेको छ भने त्यस्ता किराहरूलाई मार्ने खाने अन्य किराहरू साथै चराचुरुङ्गीहरूलाई पनि त्यस्ता कीटनाशकले असर गरिरहेको छ। बोट बिरूवाहरूको स्वास्थ्यको सुरक्षा अति नै आवश्यक रहेको छ। यसको लागि पर्यावरण हितैषी अर्थात अनुकूल वातावरण जस्तै एकीकृत कीट प्रबन्धनको प्रयोग गरिनुपर्छ। साथै अन्तर्राष्ट्रिय व्यापार गर्दा कुनै पनि बोट बिरूवासँग सम्बन्धित व्यापार गर्दा जस्तै साग सब्जी या त भनौं अन्य कुनै आवश्यक खाद्य सामग्री, खाद्य वस्तु विदेश पठाउँदा या त भनौं स्वदेशभित्र ल्याउँदा त्यसमा इन्टरनेशनल स्ट्याण्डर्ड फर फाइटोसेनिटरी मेजर्स अर्थात आईएसपीएम अनुरूप सुरक्षा मानकको सर्टिफिकेशन हुन आवश्यक छ। फाइटोसेनिटरीले यो उल्लेख गर्दछ कि कुनै पनि बोट बिरूवासँग सम्बन्धित वस्तु जस्तै खाद्यान्न, सागसब्जी आदि कीटमुक्त या त भनौं किराहरूमुक्त रहेको छ या त छैन। यसरी बोट बिरूवाको स्वास्थ्यप्रति जागरूकता जगाउने उद्देश्यले संयुक्त राष्ट्र संघले 12 मेलाई इन्टरनेशनल डे अफ प्लान्ट हेल्थ अर्थात बोट बिरूवाको स्वास्थ्यको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने घोषणा गर्यो, ताकि बोट बिरूवाको स्वास्थ्यको सुरक्षा गरेर भोकमरी, गरीबीको उन्मूलन गर्न सकिनेछ भने जैव विविधता र पर्यावरणको पनि सुरक्षा हुनेछ। यसको साथसाथै आर्थिक विकासलाई पनि बल प्राप्त हुनेछ। यो दिवस वर्ष 2020 घोषित गरिएको इन्टरनेशनल इयर अफ प्लान्ट हेल्थबाट प्रेरित भएर पालन गर्न थालिएको हो। त श्रोता, यो थियो छोटो जानकारी आज पालन गरिने इन्टरनेशनल डे अफ प्लान्ट हेल्थ बारे।

0: हजुर श्रोता, प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। अब कुरा गरौं आजको दिन विगतमा घटेका केही घटनाहरूबारे। हजुर, 1551 आजको दिन अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय नेशनल युनिभर्सिटी अफ सान मार्कोस लिमा पेरूमा स्थापना गरिएको थियो।
1: हजुर, 1666 पुरन्दरको सन्धि अन्तर्गत शिवजी औरंगजेबसँग मिल्न आग्रा आइपुगेका थिए आजकै दिन।
0: हजुर, अब जन्मको कुरा गर्दा 1895 जिदु कृष्णमूर्ति भारतीय अमेरिकन दार्शनिक अनि लेखकको जन्म भएको थियो। हजुर, 1926 आजकै दिन इटलीमा बनेको प्रथम एयरसिप नोर्ग नै प्रथम पोत थियो जसले उत्तरी गोलार्धको उडान भरेको थियो। 1941 आजकै दिन बर्लिनमा कोराड जुसले Z3 विश्वको प्रथम काम गर्न सकिने पूर्ण स्वचालित कम्प्युटरको निर्माण गरेका थिए। 1965 आजकै दिन सोभियत स्पेस क्राफ्ट Luna 5 चन्द्रमामा दुर्घटनाग्रस्त भएको थियो। 2002 आजकै दिन यूएस प्रेसिडेन्ट जिमी कार्टर क्यूबा पुगेका थिए। 1959 विद्रोहपछि उनी नै प्रथम राष्ट्रपति हुन् जो 5 दिन लामो फेडल कास्ट्रोसितको भेटघाटको लागि क्यूबा पुगेका थिए।
2: 12 मईको दिनको कुरा गर्नुपर्दा भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीले उत्पन्न भएको आर्थिक संकटलाई ध्यानमा राखेर 12 मई 2020 दिन $260 मिलियन को आर्थिक प्याकेजको घोषणा गर्नुभएको थियो। 12 मई 2020 दिन अफगानिस्तानको काबुलमा आतंकवादीहरूले अस्पतालभित्र बसी तथा एउटा अन्त्येष्टिमा गोलीबारी गरेका थिए जसमा 40 व्यक्तिहरूको मृत्यु भएको थियो। 12 मई 2020 दिन चीनको शहर वुहानमा जहाँबाट कोरोना भाइरसको उत्पत्ति भएको थियो त्यहाँ 6 वटा कोरोनाका नयाँ मामिलाहरू पत्तो लागेपछि चीनले वुहानका लगभग 1 करोड़ व्यक्तिहरूको कोरोना टेस्ट गर्ने निर्णय लिएको थियो।
0: 12 मई 2021 दिन मुम्बईमा जन्मिएका डाक्टर तेहरा कुतुबुद्दीनजीको युनिभर्सिटी अफ शिकागोमा अरबी साहित्यका प्रोफेसर हुनुहुन्छ। उहाँ 15 शेख जायद बुक अवार्ड जित्ने प्रथम भारतीय मूलका नागरिक हुनुहुन्छ। यो सम्मान अरब देशहरूमा नोबल सम्मान सरह मानिने गरिन्छ। 12 मई 2022 दिन हरियाणाको सिन्धु घाटी इन्दस भेल्ली क्षेत्र राखी गरीमा लगभग 5000 वर्ष पुरानो गहना पत्तो लागेको थियो। भारतीय पुरातत्वविदहरूद्वारा उत्खननको बेला यस गहना फ्याक्ट्रीको पत्तो लागेको थियो। त यो थियो आजकै दिन देश विदेशमा घटेका केही घटनाहरूबारे छोटो जानकारी। जानकारी पछि आउनु सुनौ एउटा गीत।

श्रोता, यहाँहरूले यतिन्जेल सुन्नुहुँदै थियो आकाशवाणी सिलोङ केन्द्रबाट अंग्रेजी भाषामा समाचार। हाम्रो आकाशवाणीको गान्तोक केन्द्रबाट हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। हाम्रो समय हाम्रो स्टुडियोको घडी अनुसार समय 8:40 हुन लागेको छ। अब समय भएको छ नेपाली गीतिमाला कार्यक्रमको। यस कार्यक्रमको पर्खाईमा रहनुभएका सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्न लागिरहेका छौं पहिलो प्रस्तुति। श्रोताहरूले

श्रोता, पहिलो प्रस्तुति सुन्नुभयो धनकुमार गुरुङको स्वरमा सजिएको गीत यो भावना हो। श्रोता, भनिन्छ नि कहिलेकाहीँ शब्दहरूले भन्न नसकेका कुराहरू एउटा सुन्दर धुनले भनिदिन्छ। मनभित्र लुकेका ती अव्यक्त भावनाहरू जसलाई हामीले चाहेर पनि व्यक्त गर्न सकिरहेका हुँदैनौ। श्रोता, अबको पालोमा एउटा यस्तो सिर्जना लिएर आएका छौं जसले हाम्रो आफ्नै पुराना यादहरूलाई सम्झना गराउँदछ। खुशी र आँसु बीचको त्यो मधुर सम्बन्धलाई धनकुमार गुरुङले आफ्नो स्वर मार्फत जीवन्त पार्नुभएको छ। सुन्नुहोस् यो मिठो गीत खुसले पो निस्कन्छ।

श्रोता, भनिन्छ नि सम्पत्ति त आज छ भोलि माटोमा मिल्छ, तर कसैको चोखो माया र प्रेमको बन्धन एकपल्ट टुट्यो भने त्यसलाई संसारको कुनै पनि धनले फेरि जोड्न सक्दैन। यस्तै भाव बगेको गीत धन अछमीको स्वरमा सुनाउन गइरहेका छौं। स्वीकार्नुहोस् प्रस्तुति।

श्रोता, गीतिमाला कार्यक्रमको यो अन्तिम चरणमा प्रस्तुत छ धन अछामीको स्वरमा सजिएको गीत म पनि तिमी जस्तै।

श्रोता प्रस्तुत थियो गीतिमाला कार्यक्रम अन्तर्गत धन अचमी र धन कुमार गुरूङको स्वरमा रहेका केही गीतहरू। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब प्रस्तुत छ बुदागत रूपमा आजको मुख्य समाचार। भारत सरकारकी महिला तथा बाल विकास राज्य मन्त्री सिक्किम भ्रमणका निम्ति हिजो साँझ नाम्ची आइपुग्नु भएको छ। उहाँ 13 मई 2026 सिक्किमको नाम्ची जिल्लाको औपचारिक भ्रमणमा रहनुहुनेछ। राष्ट्रिय राजमार्ग 310 अन्तर्गत रानीपुलदेखि बुर्तुकसम्मको पेड शोल्डर सहितको 2 लेन गान्तोक बाइपास सड़कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। वार्षिक योजना 2021-22 अन्तर्गत ईपीसी मोडमा यो परियोजना कार्यान्वयन भइरहेको छ। गेजिङ जिल्लाको 31 मार्च 2026 समाप्त भएको त्रैमासिक अवधिको लागि जिल्ला स्तरीय सल्लाहकार समिति डीएलसीसी तथा जिल्ला स्तरीय समीक्षा समिति डीएलआरसीको बैठक हिजो केन्सास्थित जिल्ला पञ्चायत सम्मेलन हलमा भव्य रूपमा सम्पन्न भएको छ। यस बैठकको अध्यक्षता गेजिङका अतिरिक्त जिल्लापाल एडीसी श्री सुरेश राईले गर्नुभएको थियो। भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान इसरो अन्तरिक्ष विभाग अन्तर्गतको राष्ट्रिय रिमोट सेन्सिङ सेन्टर एनआरएससी र सिक्किम राज्य आपदा व्यवस्थापन प्राधिकरण एसएसडीएमए को संयुक्त तत्वावधानमा हिजो लाइटनिङ रिस्क एटलस अफ सिक्किम पुस्तक विमोचन गरिएको छ। यो पुस्तक सिक्किममा चट्याङको जोखिमलाई बुझ्न र विपद व्यवस्थापनको पूर्व तयारीलाई अझ वैज्ञानिक र प्रभावकारी बनाउन तयार पारिएको हो। मंगन जिल्ला अस्पतालले स्वास्थ्य कर्मी र अस्पतालका कर्मचारीहरूमाझ आगलागी नियन्त्रण आपतकालीन तयारी र सुरक्षाका उपायबारे सचेतना जनाउने उद्देश्यले अग्नि सुरक्षा सप्ताह पालन गरेको छ। मंगन अनि समन केन्द्र फायर स्टेशनका अधिकारीहरूसँगको सहकार्यमा यो विशेष कार्यक्रम आयोजना गरिएको थियो। सिक्किम प्रिमियर लीग एसपीएलको चौथो संस्करणमा थण्डरबोल्ट नर्थ युनाइटेड फुटबल क्लब लीग विजेता बन्न सफल भएको छ। 7 खेलबाट 14 अङ्क जोड्दै नर्थ युनाइटेड अङ्क तालिकाको शीर्ष स्थानमा रहन सफल भयो। त्यस्तै सिङलिङ स्पोर्टिङ क्लब 14 अङ्कका साथ दोस्रो र याङथाङ युनाइटेड फुटबल क्लब 13 अङ्कका साथ तेस्रो स्थानमा रहेका छन्। 10 अङ्क जोडेको सिनियोल्सु फुटबल क्लब चौथो स्थानमा छ। प्रस्तुत थियो बुदागत रूपमा आजको मुख्य समाचार। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस कार्यक्रमलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोता हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानीको 9:02 भइरहेको छ। अब प्रस्तुत गर्दैछौ पुरना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्राञ्जली। चित्राञ्जली कार्यक्रमको पर्खाईमा बसिरहनुभएका हाम्रा सम्पूर्ण संगीत प्रेमी श्रोताहरूलाई स्वागत तथा न्यानो अभिवादन जनाउँदछौ। प्रिय श्रोता चित्राञ्जली कार्यक्रमको थालनी गर्न लागिरहेका छौ चलचित्र 1942 अ लभ स्टोरीबाट गायक कुमार सानोको स्वरमा रहेको गीत।

श्रोता, कार्यक्रम चित्रांजली अन्तर्गत यहाँले सुन्दै हुनुहुन्छ पुराना हिन्दी चलचित्रका गीतहरू। श्रोता, अब प्रस्तुत छ कार्यक्रमको अर्को प्रस्तुति, जेहर चलचित्रबाट गायक श्रेया घोषालको स्वरमा रहेको यो गीत।

यहाँहरूले भर्खरै सुन्नुभयो चलचित्र जोधा कबरबाट कलाकार जावेद अलीको स्वरमा रहेको गीत। श्रोता, यहाँहरूले हामीलाई आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ। यहाँहरूलाई कार्यक्रम चित्रांजलीमा पुराना हिन्दी चलचित्रका गीतहरू सुनाएर मनोरञ्जन गराउने क्रममा अर्को प्रस्तुति लिएर आएका छौं। गायक राहत फतेह अली खान र महालक्ष्मी अय्यरका स्वरमा रहेको अनि चलचित्र झुम बराबर झुमबाट लिएको गीत।

श्रोता, यहाँहरूले हामीलाई आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्नु भएको छ। यहाँहरूलाई कार्यक्रम चित्रान्जलीमा पुरानो हिन्दी चलचित्रका गीतहरू सुनाएर मनोरञ्जन गराउने क्रममा अर्को प्रस्तुति लिएर आएका छौं। चलचित्र तिरेनामबाट गायक उदित नारायण र अलका याग्निकको युगल आवाजमा रहेको गीत

श्रोता, प्रस्तुत थियो कार्यक्रम चित्रांजलि। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला 9:30 भइसकेको छ। अब प्रस्तुत छ नेपाली देशभक्ति गीतहरू। जहाँ अनेकतामा एकता छ त्यो भारत देश हो, जहाँ हरेक जात र धर्मको उत्तिकै सत्कार छ त्यो भारत देश हो। गंगा यमुना जस्तै पवित्र यहाँको संस्कृति विश्वकै सुन्दर बगैँचामा ढकमक्क छ। श्रोता, प्रस्तुत छ यसै देशभक्तिसँग सम्बन्धित सुनिता गजमेर र साथीहरूको स्वरमा रहेको देशभक्ति गीत।

श्रोताहरूले सुनिरहनु भएको थियो विभिन्न कलाकारहरूको स्वरमा सजिएको नेपाली देशभक्ति गीत। श्रोता, हाम्रो देश यस्तो देश हो जहाँ गंगाको धारा बग्छ, जहाँ हिमालले शिर उठाउँछ। त्यो मेरो देश भारत हो जसले विश्वलाई प्रेम सिकाउँछ। हाम्रो रगतको हरेक थोपामा यही माटोको शान छ। हिन्दुस्तानी हुनुमा नै हाम्रो सबैभन्दा ठूलो मान छ। यस्तै मान र गौरवले भरिएको नेपाली देशभक्ति गीत सुनाउन लागिरहेका छौं पदम ढकाल र साथीहरूको स्वरमा रहेको यो गीत।

तिरङ्गा हाम्रो मान हो, तिरङ्गा हाम्रो शान हो, यसैको छहारीमा बसेको छ हाम्रो सारा जीवन। न जातको कुरा छ यहाँ, न त कुनै भेदभावको, देशप्रतिको प्रेम नै हो हाम्रो सबैभन्दा ठूलो सद्भाव। श्रोता, अब पालो भएको छ नारायण राई र साथीहरूको स्वरमा रहेको यस्तै देश र देशप्रेम बोकेको गीतहरूको प्रस्तुति।

सुन्दर छ मेरो देश, सुन्दर छ नि यहाँका रीत, हाम्रो ओठमा सधैँ झुन्डिरहोस् राष्ट्रप्रेमको गीत, सबै मिलेर अघि बढौं, देशलाई बनाऊ महान, विश्वको मानचित्रमा चम्किरहोस् सधैँ हाम्रो हिन्दुस्तान। यसैका साथमा आजको हाम्रो यस कार्यक्रमको अन्तिम देशभक्ति गीत प्रस्तुत छ रमेश सुब्बा र साथीहरूको स्वरमा। स्वीकार्नुहोस् यस अन्तिम प्रस्तुति।

श्रोता, प्रस्तुत थिए विभिन्न कलाकारहरूको स्वरमा रहेका नेपाली देशभक्ति गीतहरू। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब प्रस्तुत छ आजको मुख्य समाचार। भारत सरकारकी महिला तथा बाल विकास राज्य मन्त्री सिक्किम भ्रमणका निम्ति हिजो साँझ नाम्ची आइपुग्नु भएको छ। उहाँ 13 मई 2026 सिक्किमको नाम्ची जिल्लाको औपचारिक भ्रमणमा रहनुहुनेछ। राष्ट्रिय राजमार्ग 310 अन्तर्गत रानीपुलदेखि बुतुकसम्मको पेभ्ड सोल्डर सहितको दुई लेन गान्तोक बाइपास सड़कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। वार्षिक योजना 2021-22 अन्तर्गत ईपीसी मोडमा यो परियोजना कार्यान्वयन भइरहेको छ। गेजिङ जिल्लाको 31 मार्च 2026 समाप्त भएको त्रैमासिक अवधिको लागि जिल्ला स्तरीय सल्लाहकार समिति डीएलसीसी तथा जिल्ला स्तरीय समीक्षा समिति डीएलआरसीको बैठक हिजो क्योङसास्थित जिल्ला पञ्चायत सम्मेलन हलमा भव्य रूपमा सम्पन्न भएको छ। यस बैठकको अध्यक्षता गेजिङका अतिरिक्त जिल्लापाल एडीसी श्री सुरेश राईले गर्नुभएको थियो। भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान इसरो अन्तरिक्ष विभाग अन्तर्गतको राष्ट्रिय रिमोट सेन्सिङ एनआरएससी र सिक्किम राज्य आपदा व्यवस्थापन प्राधिकरण एसएसडीएमए को संयुक्त तत्वावधानमा हिजो लाइटनिङ रिस्क एटलस अफ सिक्किम 2019-25 विमोचन गरिएको छ। यो पुस्तक सिक्किममा चट्याङको जोखिमलाई बुझ्न र विपद व्यवस्थापनको पूर्व तयारीलाई अझ वैज्ञानिक र प्रभावकारी बनाउन तयार पारिएको हो। मंगन जिल्ला अस्पतालले स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीहरूमाझ आगलागी नियन्त्रण, आपतकालीन तयारी र सुरक्षाका उपायहरूबारे सचेतना जगाउने उद्देश्यले अग्नि सुरक्षा सल्लाह पालन गरेको छ। मंगन अनि समन केन्द्रका अधिकारीहरूसँगको सहकार्यमा यो विशेष कार्यक्रम आयोजना गरिएको थियो। सिक्किम प्रिमियर लीग एसपीएलको चौथो संस्करणमा थण्डरबोल्ट नर्थ युनाइटेड फुटबल क्लब लीग विजेता बन्न सफल भएको छ। सात खेलबाट 14 अंक जोड्दै नर्थ युनाइटेड अंक तालिकाको शीर्षक स्थानमा रहन सफल भयो। त्यस्तै सिङलिङ स्पोर्टिङ क्लब 14 अंकका साथ दोस्रो र याङथाङ युनाइटेड फुटबल क्लब 13 अंकका साथ तेस्रो स्थानमा रहेका छन्। 10 अंक जोडेको सिनियोन्सु फुटबल क्लब चौथो स्थानमा छ। श्रोता, प्रस्तुत थियो बुदागत रूपमा आजका मुख्य समाचार। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानको 10:02 भइसकेको छ। अब प्रस्तुत छ कार्यक्रम ताजी तरानी। श्रोता, कार्यक्रमको पहिलो चरणमा लिएर आएका छौं सन् 1992 सांगीतिक चलचित्र दिल का क्या कसुरबाट सुमधुर साधना शरमको स्वरमा रहेको गीत।

श्रोता, भनिन्छ नि प्रेममा एउटा यस्तो गहिराई हुन्छ जहाँ आफ्नो सारा खुशी र अस्तित्व नै आफ्नो प्रियजनका नाममा सुम्पिदिन सकिन्छ। सन् 1991 सालको सांगीतिक फिल्म साजनबाट अनुराधा पौडवालको आवाजमा सजिएको गीत प्रस्तुत छ, स्वीकार्नुहोस्।

भनिन्छ, पुराना मनपरेका कुरा र पुराना गीतहरू जति समय बित्दै जान्छन् उत्तिकै यादगार भएर जान्छन्। सन् 1999 प्रदर्शनमा आएको चलचित्र मनबाट उदित नारायण र अलका याग्निकको स्वरमा रहेको गीत प्रस्तुत छ, स्वीकार्नुहोस्।

ताजेतरानी कार्यक्रममा श्रोतामाझ प्रस्तुत छ सन् 2006 सालमा प्रदर्शनमा आएको चलचित्र क्रिसबाट। यस गीतमा स्वर दिएका थिए उदित नारायण र श्रेया घोषालले। प्रस्तुत गीतले प्रेमको एउटा मिठो कथा सुनाउँदछ।

भनिन्छ, मन त एउटा सानो बालक जस्तै हुन्छ जसलाई सम्हाल्न निकै गाह्रो पर्दछ। जति नै सम्हाले पनि यो मन मान्दै मान्दैन। यस्तै भावनालाई समेटिएको एउटा अत्यन्तै लोकप्रिय गीत अबको पालोमा सन् 1991 सालमा प्रदर्शनमा आएको चलचित्र दिल है कि मानता नहीं बाट कलाकार कुमार सानु र अनुराधा पौडवालको स्वरमा

श्रोता, प्रस्तुत थियो कार्यक्रम ताजी तरानी। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय हाम्रो स्टुडियोको घड़ी अनुसार बिहानको 10:30 हुन लागेको छ। अब सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट कार्यक्रम एफएम गोल्ड।

आदरणीय श्रोता, यहाँहरू सबैमा हार्दिक अभिवादन। तपाईँहरू सुन्दै हुनुहुन्छ तपाईँहरूकै प्रिय रेडियो कार्यक्रम नारी संसार, अनि म हुँ यस कार्यक्रमकै संचालिका गौरी।

श्रोता मित्रहरू, नारी केवल परिवारको आधार मात्र होइनन्, उनी समाजको ऊर्जा, सृजनशीलता र सकारात्मक परिवर्तनकी सशक्त सम्भावक पनि हुन्। नारीभित्र रहेको रचनात्मकता, ममता र संवेदनशीलताले समाजलाई नयाँ दिशा दिन सक्छ। ठिक त्यसै गरी सृजनशील सोच र सचेत प्रयासले हाम्रो पृथ्वीलाई सुरक्षित, स्वच्छ र सुन्दर बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। स्वस्थ बिरुवा र सुरक्षित वातावरण बीच गहिरो सम्बन्ध रहेको छ। श्रोता, बिरुवा स्वस्थ भए वातावरण स्वच्छ रहन्छ र वातावरण स्वच्छ भए मानव जीवन पनि स्वस्थ र समुन्नत बन्छन्। त्यसैले प्रकृति संरक्षण र हरियाली प्रवर्धन आजको आवश्यकता हो। यही महत्वपूर्ण सन्दर्भलाई मध्यनजर गर्दै आजको कार्यक्रममा अन्तर्राष्ट्रिय स्वस्थ बिरुवा दिवसको अवसरमा आज हामी स्वस्थ बिरुवा सुरक्षित वातावरण विषयमा विशेष कार्यक्रम लिएर उपस्थित भएका छौं। त श्रोता, आजको कार्यक्रमले पक्कै पनि केही सन्देश दिन्छ होला भन्ने हामीले आशा राखेका छौं। श्रोता, स्वीकार्नुहोस् आजको यो विशेष प्रस्तुति। प्रिय श्रोता, संयुक्त राष्ट्र संघले महिना मे तारिक 12 बिरुवा स्वास्थ्य दिवसको रूपमा तोकेको छ, ताकि बिरुवा स्वास्थ्यको संरक्षणले भोकमारी अन्त्य गर्न, गरिबी घटाउन, जैविक विविधता र वातावरणको संरक्षण गर्न र आर्थिक विकासलाई कसरी बढावा दिन सक्छ भन्ने बारेमा विश्वव्यापी चेतना जगाउन सकियोस्। यो दिवस 2020 अन्तर्राष्ट्रिय बिरुवा स्वस्थ वर्षको एक प्रमुख विरासत हो। हजुर श्रोता, हामीले सास फेर्ने 18% अक्सिजन बिरुवाबाट आउँछ। हामीले खाने खानाको 80% बिरुवाहरूद्वारा प्रदान गरिन्छ। तर हामी प्रत्येक वर्ष 40% बाली किरा र रोगहरूबाट गुमाउँछौ, जसले सबैको लागि खाना र पोषण प्रदान गर्ने प्रयासहरूमा बाधा पुर्याउँछ। बिरुवा जैविक सुरक्षा भनेको बिरुवाहरूको लागि सीमा नियन्त्रण र स्वच्छता जस्तै हो। बालीलाई क्षति पुर्याउन र तिनीहरूको व्यापारमा बाधा पुर्याउनबाट खतरनाक बिरुवा किरा र रोगहरूलाई रोक्नका लागि जाँच, संरक्षण र प्रतिक्रिया अति आवश्यक छन्। यसले सुरक्षा जालको रूपमा काम गर्दछ। त्यसैले हाम्रो टेबलमा खाना छ र किसानहरूको काम सुरक्षित छ। यसले अन्तर्राष्ट्रिय व्यापारलाई सहज राख्छ र बहुमूल्य जैविक विविधतालाई संरक्षण गर्दछ। हो श्रोता, अन्तर्राष्ट्रिय वनस्पति स्वस्थ मापदण्डहरू जस्ता जैविक सुरक्षा उपकरणहरूले आफ्नो व्यापारमा लागू गरिएका FAO का 4 उत्कृष्ट सिद्धान्तहरूलाई आधार दिन्छन्, जसले गर्दा राम्रो उत्पादन, राम्रो पोषण, राम्रो वातावरण र सबैका लागि राम्रो जीवन सक्षम हुन्छ। खाद्य सुरक्षाका लागि वनस्पति

जैविक सुरक्षा भन्ने विषय वस्तु अन्तर्गत दिगो खाद्य प्रणाली सुनिश्चित गर्न, जीविकोपार्जनको संरक्षण गर्न र बढ्दो विश्वव्यापी जनसंख्याको लागि सुरक्षित पोषण सुनिश्चित गर्न किरा र रोगहरूबाट वनस्पति स्वास्थ्यको सुरक्षाको महत्वपूर्ण भूमिकालाई प्रकाश पार्छ। त श्रोता, हरेक वर्ष मे महिनाको 12 तारिकका दिन अन्तर्राष्ट्रिय बिरुवा स्वास्थ्य दिवस मनाइन्छ। यस दिवसको मुख्य उद्देश्य बिरुवाको स्वास्थ्यको महत्व बारे जनचेतना फैलाउनु पनि हो। बिरुवा स्वास्थ्य भए मात्र मानव जीवन, जनावर तथा सम्पूर्ण वातावरण सुरक्षित रहन्छ। बिरुवाले हामीलाई अक्सिजन, खाद्यान्न, औषधि र स्वच्छ वातावरण प्रदान गर्छन्। त्यसैले बिरुवाको संरक्षण गर्नु भनेको मानव जीवनको संरक्षण गर्नु हो। बिरुवाले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छन्। तिनीहरूले हावाबाट कार्बन डाइअक्साइड लिई अक्सिजन उत्सर्जन गर्दछन्, जसले वातावरणलाई स्वच्छ बनाउँछ। साथै बिरुवाले माटोको संरक्षण गर्छन्, वर्षा चक्रलाई सन्तुलित राख्छन् र विभिन्न जीवजन्तुको आश्रय स्थल बन्छन्। यदि बिरुवाहरू रोगाग्रस्त भए वा नष्ट भए भने वातावरणीय सन्तुलन बिग्रन्छ र मानव जीवनमा समेत प्रतिकूल असर पर्छ। आजको समयमा वन विनाश, प्रदूषण, रासायनिक विषादीको अत्याधिक प्रयोग तथा जलवायु परिवर्तनका कारण बिरुवाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यसले खाद्य उत्पादनका कमी ल्याउनुका साथै वातावरणलाई असुरक्षित बनाइरहेको छ। त्यसैले बिरुवाको स्वास्थ्य जोगाउनु आजको आवश्यकता हो। स्वास्थ्य बिरुवा, सुरक्षित वातावरण भन्ने नाराले बिरुवा र वातावरण बीचको गहिरो सम्बन्धलाई स्पष्ट पार्छ। श्रोता, बिरुवा स्वस्थ भए वातावरण सुरक्षित हुन्छ र सुरक्षित वातावरणले मानव जीवनलाई स्वस्थ र समृद्ध बनाउँछ। त्यसैले अन्तर्राष्ट्रिय बिरुवा स्वास्थ्य दिवसले हामी सबैलाई बिरुवा संरक्षण र वातावरण सुरक्षाप्रति जिम्मेवार बन्न प्रेरणा दिन्छ। हामी यस विषय अझ अगाडि कुरा गर्नेछौ। एकछन मनोरञ्जन लिउँ यो गीत सुनेर।

प्रिय श्रोता, यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम नारी संसार, अनि हामी कुरा गरिरहेका छौं स्वस्थ बिरुवा सुरक्षित पर्यावरण विषय आजको यो कार्यक्रममा। त अगाडि कुरा गरौं, श्रोता, मानव जीवन प्रकृतिसँग प्रत्यक्ष रूपमा जोडिएको छ। पृथ्वीमा रहेका हावा, पानी, माटो, वनस्पति र जीव जन्तुहरू बीचको सन्तुलनले नै जीवन सम्भव बनाएको हो। यस सन्तुलनमा बिरुवाको भूमिका अत्यन्त महत्वपूर्ण छ। बिरुवाले मानव जीवनलाई अक्सिजन प्रदान गर्छन्, खाद्यान्न दिन्छन्, औषधीय गुण दिन्छन् र वातावरणलाई स्वच्छ तथा सुरक्षित राख्छन्। यसैले भनिन्छ स्वस्थ बिरुवा सुरक्षित पर्यावरण। आज विश्वभर वातावरणीय प्रदूषण, वन विनाश, जलवायु परिवर्तन र प्राकृतिक स्रोतहरूको अत्याधिक दोहनका कारण मानव स्वास्थ्य र पर्यावरण दुवै संकटमा परिरहेका छन्। यस्तो अवस्थामा स्वास्थ्यका लागि लाभदायक बिरुवाहरूको संरक्षण गर्नु र सुरक्षित पर्यावरण निर्माण गर्नु समयको माग बनेको छ। स्वस्थ बिरुवा र सुरक्षित पर्यावरण एक अर्काका परिपूरक हुन्। यदि बिरुवा स्वस्थ छन् भने वातावरण सुरक्षित हुन्छ र वातावरण सुरक्षित भए मानव जीवन पक्कै पनि स्वस्थ रहन्छ। स्वस्थ बिरुवा भन्नाले त्यस्ता बिरुवालाई जनाइन्छ श्रोता, जसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। यस्ता बिरुवामा औषधीय पोषण युक्त तथा रोग प्रतिरोधात्मक गुण हुन्छ। यी बिरुवाले रोगको उपचार मात्र होइन शरीरलाई स्वस्थ राख्न पनि मदत गर्छन्। हाम्रा घर आँगनमा पाइने धेरै बिरुवाहरू स्वास्थ्यका लागि उपयोगी छन्। जस्तै तुलसी रुगा खोकी, ज्वरो र प्रतिरक्षा शक्ति बढाउन उपयोगी हुन्छ भने अदुवा घाँटी दुखाई, पाचन समस्या र चिसोमा लाभदायक हुन्छ। त्यसै गरी बेसार संक्रमण रोक्न, घाउ निको पार्न र शरीरको सुजन कम गर्न उपयोगी हुन्छ। यसै गरी निम छाला रोग र संक्रमणमा उपयोगी हुन्छ भने एलोभेरा छाला र पाचनका लागि अत्यन्त लाभदायक छ। त्यसै गरी पुदिना पाचन सुधार र शीतलता प्रदान गर्ने हुन्छ। यी बिरुवाहरूले प्राकृतिक रूपमा स्वस्थ संरक्षणमा योगदान पुर्याउँछन्। यसैले यिनलाई स्वस्थ बिरुवा भनिन्छ। श्रोता, पर्यावरण भन्नाले मानव, पशुपन्छी, वनस्पति तथा अन्य जीवित र निर्जीव वस्तुहरूको वरिपरि रहेको प्राकृतिक अवस्था हो। यसमा हावा, पानी, माटो, वन, पहाड, नदी, जीवजन्तु आदि समावेश हुन्छन्। स्वच्छ र सुरक्षित पर्यावरण मानव स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ। यदि हावा प्रदूषित भयो भने श्वास प्रश्वासमा समस्या हुन्छ, पानी दूषित भयो भने रोग फैलिन्छ र वन विनाश भयो भने प्राकृतिक सन्तुलन बिग्रन्छ। यसैले स्वस्थ समाज निर्माणका लागि सुरक्षित पर्यावरण अनिवार्य छ। स्वस्थ बिरुवाहरू प्राकृतिक औषधिका स्रोत हुन्। प्राचीन कालदेखि मानिसहरूले विभिन्न रोगको उपचारका लागि जडीबुटीको प्रयोग गर्दै आएका छन्। आयुर्वेदिक चिकित्सा पद्धति पूर्ण रूपमा वनस्पतिमा आधारित छ। हो श्रोता, आज पनि धेरै आधुनिक औषधिहरू बिरुवाबाट प्राप्त तत्त्वहरू प्रयोग गरेर बनाइन्छ। फलफूल, तरकारी, अन्न आदि सबै बिरुवाबाट प्राप्त हुन्छन्। यसले शरीरलाई आवश्यक भिटामिन, खनिज र ऊर्जा दिन्छ। जस्तै सुन्तलामा भिटामिन सी हुन्छ, गाजरमा भिटामिन ए हुन्छ, फालुङ्गोमा फलाम पाइन्छ। त्यसै गरी मानसिक स्वास्थ्यमा पनि बिरुवाहरूको ठूलो योगदान छ। हरियाली वातावरणले मानिसको मनलाई शान्त बनाउँछ। पार्क वा बगैँचामा समय बिताउँदा तनाव कम हुन्छ। यसैले स्वस्थ बिरुवाले मानसिक स्वास्थ्य सुधारमा पनि भूमिका खेल्छन्। बिरुवाले प्रकाश संश्लेषण प्रक्रियाबाट अक्सिजन उत्पादन गर्छन्। अक्सिजन बिना मानव जीवन सम्भव छैन श्रोता। बिरुवाले कार्बन डाइअक्साइड लिई अक्सिजन छोड्छन्, जसले वातावरण सन्तुलित राख्छ। बिरुवाले हावामा भएको धुलो, धुवा र विषालु ग्यास अवशोषण गर्छन्। यसले वायु प्रदूषण कम हुन्छ। बिरुवाको जराले माटोलाई मजबुत बनाउँछ र भूक्षय रोक्दछ। वनस्पति नभए बाढी, पहिरो र माटो कटान बढ्दछ। बिरुवाले वाष्पीकरणद्वारा पानीको चक्रलाई पनि सन्तुलित राख्दछन्। वन क्षेत्र घट्दा वर्षा प्रणाली प्रभावित हुन्छ।
रुख बिरुवाले छाया दिन्छन् र वातावरण चिसो राख्छन्। वन विनाश हुँदा तापक्रम बढ्ने गर्छ। श्रोता, स्वस्थ बिरुवा र सुरक्षित पर्यावरण एकाअर्कामा निर्भर छन्। बिरुवाले वातावरण शुद्ध राख्छन् र वातावरणले बिरुवाको वृद्धि सुनिश्चित गर्छ। यदि वातावरण प्रदूषित भयो भने बिरुवा पनि स्वस्थ रहँदैन। त्यस्तै बिरुवा नष्ट भए वातावरण असुरक्षित हुँदछ। यसैले स्वस्थ बिरुवा संरक्षण गर्नु भनेको सुरक्षित पर्यावरण निर्माण गर्नु हो।

प्रिय श्रोताहरू, हामी कुरा गरिरहेका छौँ स्वस्थ बिरुवा सुरक्षित पर्यावरण विषय। हो श्रोता, काठ, कृषि विस्तार र शहरीकरणका कारण आज वन कटनी बढेको छ। यसले औषधीय बिरुवाहरू नष्ट भएर गइरहेका छन्। उद्योग, सवारी साधन र प्लास्टिकका कारण हावा, पानी र माटो प्रदूषित भइरहेका छन्। तापक्रम वृद्धि, अनियमित वर्षा र खडेरीका कारण धेरै बिरुवाको अस्तित्व संकटमा छ। धेरै मानिसहरू स्वस्थ बिरुवाको महत्व र पर्यावरण संरक्षण बारे सचेत छैनन्। त्यसैले यसका समाधानका उपायहरूको कुरा गर्न पर्दा सबैभन्दा प्रमुख वृक्षारोपण हो श्रोता। अधिक भन्दा अधिक बिरुवा रोप्नु आजको युगमा अति नै आवश्यक छ। घर, विद्यालय, सार्वजनिक स्थानमा वृक्षारोपण गर्नुपर्दछ। औषधीय बिरुवा संरक्षण गर्नु पनि आजको प्रमुख जिम्मेवारी हो। तुलसी, नीम, एलोभेरा, अदुवा जस्ता स्वस्थ बिरुवाहरूको संरक्षण र खेतीलाई प्रोत्साहन दिनुपर्दछ। प्रदूषण नियन्त्रणले पनि बिरुवाहरूलाई धेरै हदसम्म जोगाउने गर्दछ। उद्योगको धुवा नियन्त्रण, प्लास्टिकको प्रयोग घटाउने र स्वच्छ ऊर्जा प्रयोग बढाउनु पर्दछ। यसै गरी जनचेतना कार्यक्रम अति नै आवश्यक छ। विद्यालय, समुदाय र संचार माध्यम मार्फत पर्यावरण संरक्षण बारे जनचेतना फैलाउनु पर्छ। सरकारले वन संरक्षण, जडीबुटी विकास र वातावरणीय नियम कडाईका साथ लागू गर्नुपर्छ। विद्यालय र समुदायको भूमिका हेर्न पर्दा विद्यालयले विद्यार्थीलाई स्वस्थ बिरुवा र पर्यावरण संरक्षण बारे शिक्षा दिनुपर्दछ। विद्यालयमा जडीबुटी बगैंचा बनाउने, वृक्षारोपण कार्यक्रम गर्ने र वातावरणीय शिक्षा दिनु आवश्यक छ। हो श्रोता, समुदायले सामुदायिक वन संरक्षण गर्ने, सफाई अभियान सञ्चालन गर्ने र औषधीय बिरुवाको संरक्षणमा ध्यान दिनुपर्ने हुन्छ। भारत जैविक विविधतामा धनी देश हो श्रोता। यहाँ पाइने धेरै जडीबुटीहरू स्वास्थ्यका लागि उपयोगी छन्। जस्तै यासर गुम्पा, चिराइतो, बोजो, टिम्बुर, सतुवा आदि आदि। यी बिरुवाहरूको संरक्षणले स्वास्थ्य मात्र होइन आर्थिक विकासमा पनि योगदान पुर्याउँछ। स्वस्थ बिरुवा र सुरक्षित पर्यावरण मानव जीवनका आधार स्तम्भ हुन्। बिरुवाले हामीलाई अक्सिजन, खाद्यान्न, औषधि र स्वच्छ वातावरण प्रदान गर्छन्। सुरक्षित पर्यावरणले मानव स्वास्थ्यलाई रक्षा गर्छ। यदि बिरुवा नष्ट भए वातावरण असन्तुलित हुँदछ र वातावरण बिग्रिए मानव स्वास्थ्य संकटमा पर्छ। त्यसैले प्रत्येक व्यक्तिले बिरुवा संरक्षण, वृक्षारोपण र प्रदूषण नियन्त्रणमा सक्रिय भूमिका खेल्नुपर्छ। स्वस्थ बिरुवाको संरक्षण गर्नु भनेको मानव जीवनको संरक्षण गर्नु हो। यसैले स्वस्थ बिरुवा जोगाऊ, सुरक्षित पर्यावरण बनाऊ भन्ने सन्देशलाई व्यवहारमा उतारेर मात्र हामी स्वस्थ र समृद्ध भविष्य निर्माण गर्न सक्छौ। प्रिय श्रोता साथी, मानव जीवन र प्रकृतिको सम्बन्ध अत्यन्त घनिष्ठ छ। पृथ्वीमा जीवनको आधार नै स्वच्छ वातावरण हो र स्वच्छ वातावरण कायम राख्न बिरुवाको भूमिका अतुलनीय छ। बिरुवा केवल हरियालीको प्रतीक मात्र होइन, यो सम्पूर्ण जीव जगतको जीवनदाता हो। मानिस, जनावर, चराचुरुङ्गी सबैको अस्तित्व बिरुवामाथि निर्भर छ। त्यसैले स्वस्थ बिरुवा सुरक्षित पर्यावरण भन्ने नाराले मानव जीवनको आधारभूत सत्यलाई उजागर गर्दछ। आज विश्वभर वातावरणीय संकट बढ्दै गएको छ। वन विनाश, प्रदूषण, जलवायु परिवर्तन, तापक्रम वृद्धि, अनियमित वर्षा, बाढी, पहिरो जस्ता समस्याहरूले मानव जीवनमा गम्भीर असर पारिरहेका छन्। यस्ता समस्याको समाधानका लागि बिरुवाको संरक्षण र वृक्षारोपण आवश्यक छ। बिरुवाले वातावरणलाई स्वच्छ राख्नका साथै मानव स्वास्थ्यलाई पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ पुर्याउँछ। स्वस्थ बिरुवा भए मात्र

वातावरण सुरक्षित हुन्छ र सुरक्षित वातावरणमा मात्र स्वस्थ जीवन सम्भव छ। त्यसैले बिरुवा संरक्षण आजको प्रमुख आवश्यकता हो। बिरुवा प्रकृतिको अनमोल उपहार हो। यसले मानव जीवनका लागि आवश्यक अक्सिजन प्रदान गर्दछ। मानिसले सास फेर्दा अक्सिजन ग्रहण गर्छन् र कार्बन डाइअक्साइड निकाल्छन्। बिरुवाले यही कार्बन डाइअक्साइड लिएर अक्सिजन उत्सर्जन गर्छ। यस प्रक्रियाले वातावरण सन्तुलित रहन्छ। यदि पृथ्वीमा बिरुवा नहुने हो भने श्रोता, अक्सिजनको अभाव भई जीव जन्तु बाँच्न असम्भव हुन्छ। त्यसैले बिरुवालाई पृथ्वीका फोक्सो पनि भनिन्छ। बिरुवाबाट हामीलाई फलफूल, अन्न, तरकारी, काठ, जडीबुटी, औषधि आदि प्राप्त हुन्छ। घर निर्माणदेखि दैनिक जीवनका आवश्यक सामग्रीसम्म बिरुवाको योगदान रहन्छ। यसरी बिरुवाले मानव जीवनलाई प्रत्यक्ष रूपमा सहयोग गरिरहेको हुन्छ। स्वस्थ बिरुवा भन्नाले रोगमुक्त, हरियो, मजबुत र राम्रोसँग बढिरहेको बिरुवालाई बुझिन्छ। स्वस्थ बिरुवाले राम्रो अक्सिजन उत्पादन गर्छ र वातावरणलाई शुद्ध राख्छ। यदि बिरुवा रोगग्रस्त भयो भने यसको वृद्धि रोकिन्छ, पात सुक्छ, फल उत्पादन घट्छ र वातावरणीय सन्तुलनमा असर पर्छ। त्यसैले बिरुवाको स्वस्थ संरक्षण गर्नु आवश्यक छ। बिरुवाको स्वास्थ्यका लागि आवश्यक कुराहरू उपयुक्त माटो, पर्याप्त पानी, घाम र हावा, मल, खाद्य, रोग तथा किराबाट सुरक्षा। जब बिरुवा स्वस्थ हुन्छ तब मात्र त्यसले वातावरणलाई फाइदा पुर्याउन सक्छ। बिरुवाले वातावरण स्वच्छ बनाएर मानव स्वास्थ्य जोगाउँछ। प्रदूषित हावाका कारण मानिसमा दम, एलर्जी, फोक्सोका रोग, मुटु रोग जस्ता समस्या देखिन्छन्। बिरुवाले हावामा भएको धुलो, धुवा र हानिकारक ग्यास सोच्छ। अस्पताल, विद्यालय, पार्क आदिमा बिरुवा रोप्दा वातावरण स्वच्छ हुन्छ र मानिसको मानसिक स्वास्थ्यमा पनि सकारात्मक असर पर्छ। हरियाली वातावरणले तनाव कम गर्छ, मन शान्त बनाउँछ र मानसिक सन्तुलन कायम राख्छ। हजुर श्रोता, धेरै जीवजन्तुको वासस्थान बिरुवा र वन हुन्। बिरुवा संरक्षणले जैविक विविधता जोगाउँछ। आज जनसङ्ख्या वृद्धि र विकास निर्माणका नाममा वन विनाश तीव्र रूपमा भइरहेको छ। वन विनाशले वातावरण असुरक्षित बनाउँदै गइरहेको छ र मानव स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ। जलवायु परिवर्तन अहिले विश्वव्यापी समस्या हो। तापक्रम बढ्दै जाँदा हिमाल पग्लने, समुद्री सतह बढ्ने, अनियमित वर्षा हुने, खडेरी लाग्ने जस्ता असर देखिन थालेका छन्। बिरुवाले वातावरणबाट कार्बन डाइअक्साइड सोस्ने भएकाले जलवायु परिवर्तन न्यूनीकरणमा सहयोग गर्छ। त्यसैले वृक्षरोपण जलवायु संकट समाधानको प्रमुख उपाय हो। एक रुख रोप्नु भनेको श्रोता भविष्य सुरक्षित गर्नु हो। वृक्षारोपणले अक्सिजन बढाउँछ, प्रदूषण घटाउँछ, छाया दिन्छ, वर्षा बढाउँछ, माटो संरक्षण गर्छ। त्यसैले हरेक नागरिकले कम्तीमा एउटा बिरुवा रोप्ने र संरक्षण गर्ने बानी बसाल्नुपर्छ। प्रिय श्रोता, बिरुवा बिना जीवन सम्भव छैन। स्वस्थ बिरुवाले सुरक्षित वातावरण दिन्छ र सुरक्षित वातावरणले स्वस्थ जीवन सुनिश्चित पार्छ। आज पृथ्वीलाई बचाउन सबैभन्दा प्रभावकारी उपाय बिरुवा संरक्षण हो। हामीले आज एउटा बिरुवा रोप्यौं भने भोलि सुरक्षित वातावरण पाउँछौ। त्यसैले स्वस्थ बिरुवा, सुरक्षित पर्यावरण केवल नारा मात्र होइन, हाम्रो जीवन रक्षा गर्ने आधार हो। हरेक नागरिकले बिरुवा संरक्षणलाई आफ्नो जिम्मेवारी ठानी वृक्षारोपण र संरक्षणमा लाग्नु पर्दछ। जब बिरुवा स्वस्थ हुन्छ तब वातावरण सुरक्षित हुन्छ, र जब वातावरण सुरक्षित हुन्छ तब मानव जीवन समृद्ध हुन्छ।

हवस् त श्रोता, आजलाई पनि यति नै। फेरि पनि यहाँहरू समक्ष भेटघाट अवश्य हुनेछ। तबसम्मलाई म यस कार्यक्रमकी सञ्चालिका गौरी आजलाई विदा माग्न चाहन्छु। नमस्ते।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम नारी संसार। श्रोता, हामी लिएर उपस्थित भइसकेका छौं विभिन्न नेपाली आधुनिक गीतहरू। सर्वप्रथम हजुरहरू सम्पूर्णलाई कार्यक्रममा पुनः एकचोटि स्वागत अभिवादन जनाउँदै सुनाउन लागिरहेका छौं यस पहिलो गीतलाई कलाकार बच्चु कैलाशको स्वरमा। त आउनुहोस् श्रोता, मनोरञ्जन लिनुहोस् यस गीतबाट।

यस नेपाली आधुनिक गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो। कलाकार कुन्ती मोक्तानको स्वरमा भने आउनु श्रोता, अघिल्लो गीत सुनाउन लागिरहेका छौं कलाकार पेमा लामाको स्वरमा।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो कलाकार अन्जु पन्त खुशवर्मा। हजुर श्रोता, विभिन्न नेपाली आधुनिक गीतहरू सुनाउने क्रममा कार्यक्रमको अघिल्लो गीत सुनाउन लागिरहेका छौं। कलाकार देवनारायण प्रधान खुशवर्मा। आउनु श्रोता, सुनौ यो गीत।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो कलाकार देवनारायण प्रधानको स्वरमा। हस्त श्रोता, यसै गीतको साथ विभिन्न नेपाली आधुनिक गीतहरू सुनाउने क्रम यही समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, हामी लिएर उपस्थित भइसकेका छौं कलाकार सोनाम डोमा भुटियाको स्वरमा विभिन्न सिक्किमी भुटिया लोकगीतहरू। त सर्वप्रथम हजुरहरू सम्पूर्णलाई कार्यक्रममा हार्दिक स्वागत अभिवादन जनाउँदै सुनाउन लागिरहेका छौं यस पहिलो सिक्किमी भुटिया लोकगीतलाई कलाकार सोनाम डोमा भुटियाको स्वरमा। आउनु श्रोता, सुनौ यो गीत।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो। कलाकार सोनाम डोमा भुटियाको स्वरमा भने आउनु श्रोता अघिल्लो गीत सुनौ। कलाकार सोनाम डोमा भुटिया अनि सोनाम गोम्पोको स्वरमा।

श्रोताहरूले सुनिरहनु भएको थियो अन्तिम सिक्किमे भुटिया लोकगीत कलाकार सोनाम डोमा भुटिया अनि सोनाम ग्याम्पोको स्वरमा। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, अब प्रस्तुत छ एनसीईआरटी माथि एक प्रायोजित कार्यक्रम।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, अब आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ विविध भारती सेवाहरू।

श्रोताहरूले यस लिम्बू लोकगीतलाई सुनिरहनु भएको छ। कलाकार रेणु लिम्बूको स्वरमा वकेशनमा आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपाली भाषामा समाचार। कृपया केशन प्रतीक्षा गर्नुहोस्, सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

0: आकाशवाणीबाट श्रोताले अतिजल सुन्दै हुनुहुन्थ्यो लोक अनि आत्मगीत।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। शुरूमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि पाँच देशहरूको यात्रामा प्रस्थान गर्नुहुनेछ। राष्ट्रिय परीक्षा एजेन्सी नीटले चिकित्सकीय शिक्षामा दाखिलका लागि 3 मईमा आयोजित नीट यूजी 2026 परीक्षा रद्द गर्ने निर्णय लिएको छ। भारतीय जनता पार्टीका वरिष्ठ नेता हेमन्त विश्व शर्माले आज लगातार दोस्रो चोटि आसामको मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। पाकिस्तानले हालैमा ईरान अनि अमेरिका बीच संघर्ष अवधि ईरानी सैन्य विमानहरूलाई आफ्नो एयरबेसमा चुपचाप रहन अनुमति दिएको छ र आईपीएल क्रिकेटमा आजको म्याच गुजरात टाइटन्स अनि सनराइजर्स हैदराबाद बीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि पाँच देशहरूको यात्रामा प्रस्थान गर्नुहुनेछ। पहिलो चरणमा उहाँ संयुक्त अरब अमिरात पुग्नुहुनेछ अनि राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहानसित भेट गर्नुहुनेछ। दुई नेताले द्विपक्षीय मुद्दाहरूमाथि विचार विमर्श गर्नेछन्। विशेष रूपले ऊर्जा सहयोग तथा परस्पर हितको क्षेत्रीय अनि अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि बातचीत हुनेछ।

0: स्तरमा भाजपाको स्थितिलाई अझ मजबूत गर्नु यस भ्रमणको लक्ष्य हो। विदेश मन्त्री एस जयशंकरले गणित अनि विज्ञान बारेमा एकपक्षीय दृष्टिकोणसित अघि बढ़ने आह्वान गर्नुभयो। डाक्टर जयशंकर न्यूयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा गणितमा भारतको योगदानसित जोड़िएको प्रदर्शनीको उद्घाटन अवसरमा बोलिरहनु भएको थियो। उहाँले तेस्रो युगमा भारतमा विकसित बाइनरी प्रणालीको उदाहरण दिँदै भन्नुभयो, यो डिजिटल युगको आधार हो अनि यसैमा विश्व आर्टिफिशियल इन्टेलिजेन्सको दिशामा अघि बढ़िरहेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको निजी सहायक चन्द्रनाथ रथको हत्याको जाँच केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईले लिएको छ। राज्य पुलिसको सिफारिशमा एजेन्सीले आज आधिकारिक रूपले मामिलाको जाँच शुरू गरेको छ। सीबीआईले एक बयानमा भनेको छ, कोलकाता जोनका संयुक्त निदेशकको देखरेखमा एक विशेष जाँच दल गठन गरिएको छ। पाकिस्तानले हालैमा इरान अनि अमेरिका बीच संघर्ष अवधि इरानी सैन्य विमानहरूलाई आफ्नो एयरबेसमा चुपचाप रहन अनुमति दिएको छ, जबकि पाकिस्तान सार्वजनिक रूपले स्वयंलाई तेहरान अनि वाशिङटन बीच संघर्ष समाप्त गर्न मध्यस्थको भूमिका निभाइरहेको छ। एक अमेरिका मीडिया रिपोर्टमा भनिएको छ, केही इरानी विमान रावलपिण्डी नजिक पाकिस्तानको नूरखान वायुसेना अड्डामा खड़ा गरिएको थियो। यो एक महत्वपूर्ण सैन्य ठेगाना हो जहाँ विमानहरू अनि सैन्य संसाधनहरूलाई सम्भावित अमेरिकी हमलाबाट सुरक्षित राख्ने कोशिश गरिनेछ। रिपब्लिकन सिनेटर लिन्से ग्राहमले पाकिस्तानको मध्यस्थको भूमिकालाई पूर्ण रूपले पुनः समीक्षा गर्ने माग गर्नुभयो। उहाँले भन्नुभयो, 28 फरवरीमा शुरू भएको अमेरिका इरान संघर्ष जो 8 अप्रेलमा रोकिएको थियो त्यसमा पाकिस्तानको भूमिका सन्दिग्ध लाग्दछ। रिपोर्टमा दावी गरिए अनुसार इरानले केही नागरिक विमानहरूलाई छिमेकी देश अफगानिस्तान पठाएको छ। आईपीएल क्रिकेटमा आजको म्याच गुजरात टाइटन्स अनि सनराइजर्स हैदराबाद बीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। म्याच भारतीय समयअनुसार बेलुकी 7:30 बजे शुरू हुनेछ। हिजो धर्मशालामा दिल्ली क्यापिटल्सले पंजाब किंग्सलाई 3 विकेटले पराजित गरेको छ। पंजाब किंग्सले दिएको 211 रन लक्ष्यको जवाफमा दिल्ली क्यापिटल्सले 19 ओभरमा 7 विकेट गुमाएर 216 रन बनाए। डेभिड मिलरले 28 बलमा 51 रन बनाए। पंजाब किंग्सका लागि अर्षदीप सिंह अनि यस ठाकुरले 2-2 विकेट लिए। मौसम विभागले भोलिसम्म गुजरात मध्य महाराष्ट्र मराठवाडा राजस्थान अनि पश्चिमी मध्य प्रदेशको केही भागहरूमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। आसाम अनि मेघालयमा भारी वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि 5 देशहरूको यात्रामा प्रस्थान गर्नुहुनेछ। राष्ट्रिय परीक्षा एजेन्सी नीटले चिकित्सकीय शिक्षामा दाखिलका लागि 3 मईमा आयोजित नीट यूजी 2026 परीक्षा रद्द गर्ने निर्णय लिएको छ। भारतीय जनता पार्टीका वरिष्ठ नेता हेमन्त विश्व शर्माले आज लगातार दोस्रो चोटि आसामको मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। पाकिस्तानले हालैमा इरान अनि अमेरिका बीच संघर्ष अवधि इरानी सैन्य विमानहरूलाई आफ्नो एयरबेसमा चुपचाप रहन अनुमति दिएको छ र आईपीएल क्रिकेटमा आजको म्याच गुजरात टाइटन्स अनि सनराइजर्स हैदराबाद बीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 बजे सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 MHz अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता आउनुहोस् कलाकार रेणु लिम्बुको स्वरमा सुनौ यस लिम्बु लोकगीतलाई।

मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। समय यसबेला स्टुडियोको घडी अनुसार अपराह्नको 4 बज्न लागिरहेको छ र अब प्रस्तुत गर्दैछु अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 4:30 प्रस्तुत गर्नेछौ लेप्चा भाषाको कार्यक्रम तुङगुङ तुङलत अन्तर्गत गायक कलाकार सेमु लेप्चाको आवाजमा केही गीत, त्यसपछि वार्ता विषय सिक्किममा पुष्प खेती। 5 सुन्नुहुनेछ लिम्बू भाषाको कार्यक्रम मुसी छान अन्तर्गत प्रथममा समाचार, त्यसपछि गायक कलाकार सञ्जित्रा सुब्बाको आवाजमा केही गीत, अनि अन्तर्राष्ट्रिय वनस्पति स्वास्थ्य दिवसमा बिरूवाको संरक्षण जीवनको संरक्षण विषयमाथि एक वार्ता। 5:30 लिएर उपस्थित हुनेछ सिक्किमी भोटिया भाषाको कार्यक्रम पाङ्देन मेन्तोक अन्तर्गत प्रथममा मेङलम, त्यसपछि गायक कलाकार सुनम डोमाको आवाजमा केही गीत, त्यसपछि वार्ता विषय रहनेछ आमाको पोषण। 6 आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार गरी सुनाउनेछौ हिन्दीमा समाचार। 6:05 प्रस्तुत गर्नेछौ दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत गाईमा कृत्रिम गर्भधान विषयमाथि एक अन्तर्वार्ता। 6:40, 6:45 अनि 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैली नेपाली, लेप्चा अनि सिक्किमी भुटिया भाषामा। 6:55 सुनाउनेछौ विज्ञान वार्ताको कार्यक्रम जसमा आजको विषय रहनेछ ध्वनि प्रदूषण अनि यसको घातक प्रभाव, वार्ताकार हुनुहुन्छ तारा प्रसाद ढकाल। 7:05 लिएर आउनेछौ हजुरहरूकै अनुरोध पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत भने 7:25 सुन्नुहुनेछ यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। 7:35 सुनाउनेछ पाश्चात्य संगीतको कार्यक्रम। 8:05 प्रस्तुत गर्नेछौ कार्यक्रम गीत गजल अन्तर्गत सुन्नुहुनेछ गायक कलाकार अनुप जलोटाको आवाजमा सजिएका केही गीतहरू। 8:30 प्रस्तुत गर्नेछौ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत प्रभाकर ढकालद्वारा भायोलिन वादन। यसै गरी 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार क्रमले हिन्दी अनि अंग्रेजीमा। 9:15 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी स्पटलाइट। 9:30 सुन्नुहुनेछ मनिटक मन्थन र 10 सुन्नुहुनेछ हिन्दी फिल्म गीतको कार्यक्रम हिन्दी फिल्म संग। श्रोता यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। सो पूरा भयो हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेछौ। अब प्रस्तुत छ कार्यक्रम छोडा गाथा।

0: ग्रामीण कार्यक्रमका सबै श्रोताले हाम्रो द्विकर जोडी नमस्कार। बेलुकी पख यसरी तपाईँहरू समक्ष हामी आउने गर्दछौ विभिन्न विषयमा जानकारीहरू लिएर, विशेष गरी खेतीपाती अनि घरमा पालिने जन्तुहरूको विषयमा, पशु प्राणीहरूको विषयमा हामी कुरा गर्ने गर्दछौ। र आज हामी समक्ष हुनुहुन्छ डाक्टर युवराज शर्मा, रिनकबाट उहाँ हुनुहुन्छ, भेटनेरी सर्भिसेस पशुपालन पशु चिकित्साको सेवामा उहाँ हुनुहुन्छ। सरलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: हजुर, धन्यवाद।
0: र अब सबै हामी गाउँ बस्तीमा बसेपछि गाईहरू पाल्छौँ, हामी गाई गोरु पाल्छौँ है, बाख्रा पाल्छौँ, सुगरहरू कुखुराहरू सबै पाल्छौँ। तर अब कृषकहरूलाई याद हुनुपर्छ कि अब सरकारको योजनाहरू के छ र अब त्यो पशुहरूको हेरचाह कस्तो प्रकारले गर्नुपर्ने है, बिमार हुँदा के गर्नुपर्ने कसो गर्नुपर्ने, र यो विषयमा हामी आज कुरा गर्न लागिरहेका छौँ। र डाक्टर साहब, सबैभन्दा पहिला चाहिँ हामीलाई नि अब आर्टिफिसियल इन्सेमिनेसन है, एआई भनेर भनिन्छ है, गाईमा लगाइन्छ, यो विषयमा बताइदिनुहोस् न।
1: हजुर, आर्टिफिसियल इन्सेमिनेसन जुन चाहिँ छ त्यो चाहिँ पहिला जुन चाहिँ नेचुरल मेटिङ हुन्थ्यो त्यो नेचुरल मेटिङलाई चाहिँ रिप्लेस गरेर चाहिँ अहिले आर्टिफिसियल इन्सेमिनेसनको एउटा टेक्नोलोजी निकालेको हो, जसमा चाहिँ सुपिरियर ब्रिडको जुन चाहिँ सेमेन हुन्छ त्यो सिडलाई चाहिँ तपाईँको गाईमा हालेर तपाईँको जुन चाहिँ बाछी छ त्यसको जुन चाहिँ जेनेटिक इम्प्रुभमेन्ट छ त्यो त्यसको जेनेटिक क्वालिटीको इम्प्रुभमेन्टहरूको लागि चाहिँ यो टेक्नोलोजी ल्याएको हो। र यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ अहिले चाहिँ सेक सर्टेज सिमेन्टको पनि प्रावधान छ, त्यसमा चाहिँ यदि तपाईँलाई
0: बाछी चाहियो भने,
1: बाछी मात्रै होस् भन्ने इच्छा छ भने चाहिँ यो सेक सर्टेज सिमेन्टबाट एआई गर्नुभयो भने चाहिँ 90% चान्स चाहिँ तपाईँको बाछी हुने नै हुन्छ। र यो एआई को लागि चाहिँ तपाईँले जब तपाईँको गाई हिट देखाउँछ, गोरु माग्ने साइनहरू देखाउँछ, त्यतिखेर चाहिँ तपाईँले त्यो फर्स्ट गोरु मागेको 12 घण्टा बाद चाहिँ हामी गाउँ गाउँमा एआई टेक्निसियनहरू हुनुहुन्छ, उहाँहरूलाई कन्ट्याक्ट गरेर चाहिँ गाईको फर्स्ट हिट आएको 12 घण्टामा चाहिँ, सपोज अब बेलुका 6 बजी गोरु मागेको लक्षण देखियो भने चाहिँ बिहानको 6 बजी चाहिँ तपाईँले त्यो एआई टेक्निसियनहरूलाई बोलाएर तपाईँको गाईमा एआई गराउन सक्नुहुन्छ। र यो सेक सर्टेज सिमेन्ट र अर्को नर्मल सिमेन्ट दुइटैको प्रोभिजन छ, तर यो जुन चाहिँ सेक सर्टेज सिमेन्ट छ त्यो सेक सर्टेज सिमेन्टमा चाहिँ तपाईँको बाछी हुने चान्स चाहिँ 90% हुनेछ, त्यो प्रोभिजन छ। र यसको पनि तपाईँहरूले लाभ उठाउन सक्नुहुन्छ।
0: टेक्निसियन त पाइन्छ होला नि त है?
1: हजुर, गाउँ गाउँमा प्राइभेट एआई पनि छ, अन्त उहाँ टेक्निसियनहरूलाई सिक्किम सरकारले है गभर्मेन्टबाटै स्कुटीको व्यवस्था पनि दिएको छ, र उहाँहरू हजुर गाउँ गाउँमा गएर एआई गर्नुहुन्छ र उहाँहरूलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ।
0: डाक्टर साहबले अब सबैभन्दा पहिला चाहिँ हामीलाई नि गाईमा हुने थुनेलो

0: थुनेलको विषयमा अलिक बताइदिनुहोस् हो, किनभने हाम्रो कृषकहरूलाई रोकथामको लागि है र भइहाल्यो भनेदेखि थुनेलो भइहाल्यो भनेदेखि दबाई पानी कसरी गर्नुपर्ने?
1: हजुर, यो जुन चाहिँ गाईमा यो कमन प्रब्लम हो गाउँघरमा, जुन चाहिँलाई चाहिँ थुनिलो भनिन्छ, त्यसलाई चाहिँ अब टेक्निकल टर्ममा चाहिँ मेस्टाइटिस भनिन्छ। यो चाहिँ के हो भन्दाखेरि चाहिँ यो ब्याक्टेरियल इन्फेक्सन हो, जुन चाहिँ चाहिँ तपाईँको त्यो ब्याक्टेरिया चाहिँ तपाईँको गाईको थुनमा गएर चाहिँ लोकलाइज भएर चाहिँ तपाईँको दुध फटाउने, अन्त दुधबाट पिप निक्लिने, खुन निक्लिने, थुन सुन्निने, यो समस्या आउँछ। र यो चाहिँ के कसरी हुन्छ त भन्दाखेरि चाहिँ जब तपाईँले गाई दुहनुहुन्छ, अब कृषकहरूले चाहिँ गर्नुपर्ने, कृषकहरूको तर्फबाट चाहिँ यसलाई रोकथामको लागि चाहिँ के गर्नुपर्ने हो त्योपट्टि फोकस गर्नुपर्दा चाहिँ, जब तपाईँहरूले आफ्नो गाई बस्तु दुहनुहुन्छ त्यतिखेर चाहिँ क्लिन मिल्किङ प्र्याक्टिसेसहरूको युज गरिदिनु भयो भने, जस्तै गाई धुनुभन्दा अगाडि सेनिटाइजरले चाहिँ तपाईँको हातलाई मजाले सेनिटाइज गरेर त्यो थुनलाई पनि सेनिटाइजरले नभए कुनै पनि डिसइन्फेक्टेन्टले मजाले त्यो थुनलाई डिसइन्फेक्ट गरेर चाहिँ क्लिन मिल्किङ प्र्याक्टिसेस गर्नु आवश्यक छ। पोटास पानी भन्छ नि, त्यो पोटास पानी चाहिँ कम्ती पोटास चाहिँ पानीमा हालेर, एकदम कम्ती अमाउन्टमा पोटास पानीमा हालेर चाहिँ थुनको बाहिरबाट दुहनुभन्दा अगाडि मजाले सफा गरेर चाहिँ तपाईँको हातलाई पनि सेनिटाइज गरेर चाहिँ क्लिन मिल्किङ प्र्याक्टिसेस फलो गर्नुभयो भने, अन्त जब तपाईँले गाई धोइसक्नुहुन्छ त्यो दोको आधी घण्टासम्म चाहिँ तपाईँले गाईलाई उठाएर राख्नुभयो भने चाहिँ त्यो राम्रो बस, किनभने त्यो जुन चाहिँ गाई दुहँदाखेरि त्यो थुनको टिट क्यानाल खुलेको हुन्छ, त्यो दुहिसकेपछि बन्द हुनु अलिकति टाइम लाग्छ, र त्यतिखेर चाहिँ गाई अगर भुइँमा बसिदिँदा चाहिँ के हुन्छ भन्दाखेरि वरिपरि जति पनि ब्याक्टेरियाहरू छ त्यो चाहिँ किटाणुहरू छ, त्यो किटाणुहरू चाहिँ उसको थुनभित्र पस्ने चाहिँ हाई चान्सेस हुन्छ, र कमन कज जुन चाहिँ थुनिलो हुने चाहिँ यही देखिन्छ, जुन चाहिँ इन्भाइरोमेन्टल प्याथोजेन्स भन्छ, त्यो प्याथोजेन्स चाहिँ अब हाम्रो गाई गोलीमा हुन्छ, गाईकै बडीमा पनि हुन्छ, त्यो प्याथोजेन चाहिँ त्यो टिट क्यानलबाट भित्र पसेर चाहिँ मोस्ट कमन कज अफ मेस्टाइटिस चाहिँ अहिले गाउँघरमा चाहिँ त्यो हो। अगर तपाईँको गाईलाई थुनिलो भयो अरे भयो भने चाहिँ तपाईँहरूले एउटा, यो चाहिँ अब एउटा क्रिटिकल टपिक छ, जुन चाहिँ एन्टिबायोटिक रेजिस्टेन्स भन्छ, यो अहिले वर्ल्ड वाइड एउटा प्रब्लम भएको छ, त्यही कारण चाहिँ अगर तपाईँको गाई थुनिलोहरू केही भएको खण्डमा चाहिँ कृपया भेटनेरी हस्पिटल आएर डक्टरलाई इन्फर्म गरेर डक्टरकैबाट ट्रिटमेन्ट लिइदिनुहोस्, र आफै है दबाई दोकानमा गएर चाहिँ त्यो थुनभित्र हाल्ने एन्टिबायोटिक पाउँछ, इन्जेक्सन लाउने एन्टिबायोटिक पाउँछ, खुवाउने पनि पाउँछ, त्यो जुनसुकै एन्टिबायोटिक लगाएर खुवाएर त्यो गर्यो भने चाहिँ तपाईँको गाईलाई त्यो दबाईले काम गर्नु छोड्छ, र एन्टिबायोटिक चाहिँ यस्तो चिज हो जुन चाहिँ चाहिँ एउटा पर्टिकुलर डोजमा यति दिनको लागि त्यही हिसाबले दिनुपर्छ, नभए अहिले तपाईँको गाई अहिले जाति भयो, यो थुनिलो तपाईँको गाई अगर त्यो एन्टिबायोटिक लाउँदा जाति भयो र त्यो एन्टिबायोटिक प्रपरली युज भएको छैन भने चाहिँ अर्को पालि तपाईँको गाईलाई अगर थुनिलो भेट्यो भने त्यही एन्टिबायोटिकले काम नगर्ने चान्स चाहिँ हाई हुन्छ। मेस्टाइटिसको ट्रिटमेन्टको लागि चाहिँ तपाईँले भेटनेरीमै आएर डक्टरहरूकोबाट ट्रिटमेन्ट लिएर त्यहाँदेखि ट्रिटमेन्ट गर्नुभयो भने चाहिँ राम्रो।
0: र अब अर्को बिमार चाहिँ अब यो खोरेतको विषयमा पनि बताइदिनु भनेदेखि अब हाम्रो कृषकहरूले सुन्नुहुन्छ है त्यही प्रकारले।
1: हजुर, यो जुन चाहिँ अर्को बिमारी छ जसलाई हामी गाउँघरमा खुरेत भन्छौँ, यो चाहिँ टेक्निकली फुट एन्ड माउथ डिजिज भन्छ, एफएमडी भन्छ, यो चाहिँ एउटा भाइरल बिमारी हो, अन्त भाइरल बिमारी हो र यसको चाहिँ कुनै एउटा स्पेसिफिक इलाज छैन, र अगर खुरेत भेट्यो तपाईँको गाईमा भने चाहिँ त्यसलाई खालि हामी सपोर्टिभ ट्रिटमेन्ट मात्रै दिन सक्छौँ, र खुरेतमा चाहिँ हाम्रो कृषकहरूले याद गर्नुपर्ने मेन कुरा के हो कि गाईलाई खुरेतको लागि चाहिँ भ्याक्सिन लगाउनु जरुरी छ, र हाम्रो खुरेत नभइकन भ्याक्सिन लगाउनु जरुरी छ, ताकि के हुन्छ भन्दाखेरि चाहिँ भ्याक्सिन लगाउँदा चाहिँ तपाईँको बडी तपाईँको गाईको जुन चाहिँ शरीर छ त्यो शरीरभित्र त्यो खुरेतको लागि लड्नको लागि त्यो जुन चाहिँ ताकत चाहिन्छ, त्यो जुन चाहिँ इम्युनिटी चाहिन्छ, त्यो इम्युनिटी चाहिँ भ्याक्सिनले डेभलप गर्छ। त्यो तपाईँले तपाईँको गाईलाई खुरेत नभेटेको बेलामा खुरेतको भ्याक्सिन जुन चाहिँ तपाईँहरूले फ्रीमा हाम्रो एनिमल हस्बेन्ड्री एन्ड भेटनरी सर्भिसेस डिपार्टमेन्टले त्यो जुन चाहिँ खुरेतको भ्याक्सिन छ त्यो चाहिँ हाम्रो जुन चाहिँ भ्याक्सिनेसनको सेड्युल्ड हुन्छ त्यो सेड्युल्ड टाइमिङमा चाहिँ हाम्रो भेटनेरीको स्टाफहरू छ उहाँहरू गाउँ गाउँमा गएर डुलेर भ्याक्सिन गर्नुहुन्छ, एनिमलको ट्याग गर्नुहुन्छ, ओनरको रेजिस्ट्रेसन हुन्छ है, अहिले भारत पशुधन एपमा भ्याक्सिनेसनदेखि लिएर तपाईँको डल्लै गाईको डिटेल्स अनलाइन रेजिस्टर गर्नुपर्ने हुन्छ, र त्यतिखेर चाहिँ खुरेत जस्तो रोग अन्त लम्पी जस्तो रोग भयो अन्त सुँगुरमा भेटिने अहिले क्लासिकल स्वाइन फिभर भन्छ, अफ्रिकन स्वाइन फिभर भन्छ, यो सबै रोकथामको लागि चाहिँ हाम्रो गाउँघरको कृषकहरूलाई रिक्वेस्ट गर्न चाहन्छु भने चाहिँ हाम्रो टिम जब भ्याक्सिन गर्नु आउँछ त्यतिखेर चाहिँ यो सबै रोगहरू चाहिँ रोकथाम गर्ने चाहिँ खालि भ्याक्सिन नै एउटा सरल उपाय हो, र त्यतिखेर

0: डेभलप गर्छ र यो सबै बिमारीको चाहिँ रोकथाम चाहिँ भ्याक्सिनेसन र इम्युनाइजेसन बाटै हो र यो चाहिँ तपाईँहरूले काइन्डली तपाईँहरूको गाईलाई भ्याक्सिनेसन गर्नु आउँदा चाहिँ कोअपरेट गरेर लगाइदिनु भयो भने चाहिँ राम्रो हुन्छ र अर्को एउटा गाउँघरमा है मेनली हाम्रो गौपालकहरूलाई एउटा अर्को समस्या छ जुन चाहिँ गाई ब्याइसकेपछि चाहिँ गाई बसिदिने गाई बस्यो भन्ने एउटा समस्या जुन चाहिँलाई चाहिँ हामी मिल्क फिभर भन्छौँ टेक्निकल टर्ममा यो चाहिँ कसरी हुन्छ भन्दाखेरि चाहिँ तपाईँको गाईलाई चाहिँ तपाईँले ब्याउने बेलामा लास्ट मोमेन्टमा चाहिँ तपाईँले क्याल्सियम चाहिँ ओभर फिड गर्नु हुँदैन र ब्याइसकेपछि चाहिँ क्याल्सियम खुवाउनुपर्छ ब्याइसकेपछि चाहिँ क्याल्सियम खुवाउनु जरुरी छ र ब्याउनु भन्दा अगाडि चाहिँ क्याल्सियम अवोइड गर्नु जरुरी छ किनभने त्यो क्याल्सियमको जुन चाहिँ ब्यालेन्स हुन्छ बडीमा त्यो क्याल्सियमको ब्यालेन्स बिग्रेपछि चाहिँ यो भएको हो र त्यसको लागि चाहिँ तपाईँहरूले यदि तपाईँको गाई बस्यो र यो जुन चाहिँ मिल्क फिभर बिमारी छ यसको चाहिँ धेरैवटा स्टेज हुन्छ जुन चाहिँ अगाडिको स्टेज छ त्यसमा चाहिँ है गाई उठिरहेको अन्त गाईको खुट्टाहरू लकलक लकलक काम्ने अन्त गाई बस्ला बस्ला जस्तो गर्ने अलिक लङ्गडिएको जस्तो देखिन्छ त्यतिखेर चाहिँ तपाईँले तुरुन्तै क्याल्सियम चाहिँ खुवाइहाल्नुहोस् तपाईँहरूको गाईलाई र त्यो गरेपछि चाहिँ तपाईँले इमिडिएटली अगर क्याल्सियम दिनुभयो भने चाहिँ त्यो गाई छिटो रिकभर हुन्छ तर अगर त्यतिखेर तपाईँ क्याल्सियम त्यो गाईले ब्यालेन्स मेन्टेन गर्न सकेन भने चाहिँ बादमा गएर चाहिँ अवस्था बिग्रिँदै बिग्रिँदै बिग्रिँदै गएर चाहिँ पुरै थला पर्छ गाई त्यतिखेर चाहिँ तपाईँहरूले इमिडिएटली आफ्नो नजिकको भेटनेरी हस्पिटलमा गएर डक्टरहरूलाई इन्फर्म गरेर त्यसको ट्रिटमेन्ट इमिडिएटली लिनुभयो भने त्यो गाई रिकभरी भइहाल्छ र रिकभरी भइसकेपछि चाहिँ तपाईँले त्यो गाईलाई है मिनरल मिक्सर क्याल्सियम अन्त अरू भिटामिनहरू दाना पानी चाहिँ मजाले खुवाउनु पर्ने हुन्छ एउटा अर्को समस्या गाईमा के देखिन्छ भन्दा चाहिँ गाई ब्याउनुको लागि त्यो जुन चाहिँ साइन देखाउँछ पाचुरेसन भन्छ त्यो पाचुरेसनको जुन चाहिँ ब्याउनेको लागि त्यो कन्न थाल्छ त्यतिखेर चाहिँ ब्याउन नसक्ने समस्या देखिन्छ जुन चाहिँलाई चाहिँ टेक्निकल टर्ममा चाहिँ हामी डिस्टोकिया भन्छौँ र यो चाहिँ यो कन्डिसन चाहिँ अब कतिवटा कारणले गर्दा है कोही बेला गाई नर्मली ब्याउन सक्दैन र यो कन्डिसन चाहिँ एउटा इमर्जेन्सी कन्डिसन हो यसले चाहिँ गाईलाई पुरा साह्रो पर्छ र यदि तपाईँको गाईले कन्न थाल्यो अन्त तपाईँले यदि त्यसको खुट्टा मात्रै निक्लेको देख्नुभयो या टाउको मात्रै निक्लेर बाछा अड्केको देख्नुभयो भने चाहिँ तुरुन्तै चाहिँ भेटनेरी नजिकको भेटनेरी हस्पिटलमा गएर तुरुन्तै डक्टरहरूलाई इन्फर्म गरेर चाहिँ उहाँको टिमहरू गएर डिस्टोकियाको ट्रिटमेन्ट उहाँहरूले गरिदिनुहुन्छ र तर यो चाहिँ ढिलो जति ढिलो गरे तपाईँको गाईलाई त्यति नै रिस्की हो र यो चाहिँ तपाईँहरूले देखा पर्न साथ चाहिँ यो किनभने यो एउटा इमर्जेन्सी कन्डिसन भएकोले गर्दा तुरुन्त चाहिँ ट्रिटमेन्ट गर्नु चाहिँ जरुरी छ।
1: आकाशवाणी गान्तोकबाट अहिले ग्रामीण कार्यक्रम अन्तर्गत डाक्टर युवराज शर्मासित लिएको अन्तर्वार्ता सुन्दै हुनुहुन्छ। उहाँले गाईमा हुने विभिन्न प्रकारको बिमारको विषयमा जानकारी दिनुहुँदैछ
0: र अर्को जुन चाहिँ हाम्रो एनिमल हस्बेन्ड्री एन्ड भेटनरी सर्भिसेस डिपार्टमेन्टले रुटिनली गर्छ त्यो चाहिँ हो भ्याक्सिनेसन। त्यो चाहिँ अब हामी अहिले मास स्केलमा एफएमडी है जुन चाहिँ खुरेत भनिन्छ जुन चाहिँ गाईमा देखिन्छ एलएसडी भनिन्छ जुन चाहिँ लम्पी स्किन डिजिज छ र सुँगुरमा एउटा खतरनाक भाइरल डिजिज छ जुन चाहिँ अफ्रिकन स्वाइन फिभर र क्लासिकल स्वाइन फिभर भनिन्छ। यो चाहिँ हाइली कन्टेजियस बिमारी पनि हो र यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो बिमारी भेटेपछि चाहिँ हाई मोर्टालिटी रेट भन्छ तपाईँको सुँगुर चाहिँ बाँच्नुभन्दा चाहिँ मर्ने नै चान्स बेसी देखिन्छ र यो सबै बिमारीको रोकथामको लागि चाहिँ भ्याक्सिनेसन प्रोग्राम जुन चाहिँ छ हाम्रो डिपार्टमेन्टले चलाउँछ र त्यतिखेर चाहिँ तपाईँहरूले है गाउँमा टिम आएको बेलामा चाहिँ तपाईँहरूको एनिमललाई चाहिँ भ्याक्सिनेसन चाहिँ गराइदिनुहोस्। यो सब बिमारीको चाहिँ अघि मैले पनि भने यो भाइरल बिमारीहरूको चाहिँ इलाज हुँदैन डाइरेक्ट कुनै इलाज हुँदैन र यसलाई खालि हामी सपोर्टिभ ट्रिटमेन्ट दिएर उसको बडीलाई सपोर्ट दिएर चाहिँ उसको बडीले आफै रिकभर गर्यो भने चाहिँ मात्रै जाती हुने बिमारीहरू हो यिनीहरू चाहिँ र यिनीहरूको त्यो जुन चाहिँ बडीको शक्ति डेभलप गर्नुको लागि नै यो भ्याक्सिनेसन गराएको र यो भ्याक्सिनेसन चाहिँ गराउनु यो सबै बिमारीको रोकथामको लागि चाहिँ पुरै जरुरी छ।
1: गाई बस्तु जे पनि पालिन्छ है गाउँ बस्तीमा बसेपछि पाल्नै पर्यो र अब यो विषयमा चाहिँ अब हामीलाई के चाहिन्छ भने कतिजना हाम्रो कृषकहरूलाई के योजनाहरू चल्दैछ सरकारको है र त्यो योजनाबाट लाभ उठाउनको लागि आफूले पाउनको लागि चाहिँ कहाँ गएर सम्पर्क गर्नुपर्ने के गर्नुपर्ने है अब डाक्टर साहबले यो पनि बताइदिनुहोस् न हामीलाई विभिन्न योजनाहरूको विषयमा पशुपालनको।
0: हजुर अहिले हाम्रो पशुपालन विभागमा चाहिँ एउटा ठूलो योजना छ जुन चाहिँलाई चाहिँ पिक प्रोडक्सन इन्सेन्टिभ स्किम भनिन्छ। यो चाहिँ हाम्रो सिक्किमको है सामान्य मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ गोले सरको जुन चाहिँ उहाँको महान भिजन छ ग्रास रुट लेभलको हाम्रो कृषकहरूको है आर्थिक इकोनोमी इम्प्रुभ गर्नुको लागि चाहिँ यो स्किम लन्च गरिएको हो र यसमा चाहिँ फर्स्ट फेजको पीपीआईएसको लागि चाहिँ हामीलाई तीनटा सुँगुरको जरुरत हुन्छ, त्यसमा चाहिँ दुईटा फिमेल र एउटा मेल हुनुपर्छ। र त्यो सुँगुर चाहिँ जब तपाईँको 50 केजी भन्दा माथि हुन्छ त्यतिखेर चाहिँ यो स्किम अभेल गर्नुको लागि चाहिँ तपाईँहरूले हामीलाई चाहिएको डकुमेन्ट्स

0: जस्तै कि तपाईँको आधार कार्ड भयो, भोटर कार्ड भयो, ब्याङ्कको एकाउन्ट डिटेल्स भयो, सिओआई रेसिडेन्सियल सर्टिफिकेटहरू लिएर चाहिँ तपाईँहरूले यो स्किमको अझै फर्दर जानकारीको लागि चाहिँ आफ्नो नजिकको भेटनेरी जुन चाहिँ सेन्टर छ अन्त हस्पिटल छ वहाँ गएर चाहिँ हाम्रो अफिसर्सहरू डक्टर्सहरूलाई भेटेर चाहिँ यो स्किम अभेल गर्न सक्नुहुन्छ। र अर्को हाम्रो सिक्किम लाइफ स्टक डेभलपमेन्ट बोर्डको थ्रुबाट चाहिँ हाम्रो क्याटल इन्सुरेन्सको पनि प्रोभिजन छ। तपाईँको गाई छ भने चाहिँ तपाईँले त्यो गाईको चाहिँ ट्यागिङ गराउनु पर्ने हुन्छ र रेजिस्टर तपाईँको नाममा ओनरसिप गराउनु पर्ने हुन्छ र त्यो ट्यागिङ गराइसकेपछि चाहिँ यदि तपाईँले यो तपाईँको गाईलाई इन्स्योरेन्सको अन्डर प्रोटेक्सनमा राख्न चाहनुहुन्छ भने चाहिँ तपाईँले त्यो गाईको फोटो अन्त त्यो गाईको ट्याग नम्बरसँग तपाईँ त्यो गाईसँगै फोटो स्पेसिफिक फोटो खिचेर चाहिँ त्यो तपाईँको रिक्वायर्ड डकुमेन्ट्सहरू जति छ त्यो सबै लिएर चाहिँ तपाईँले नजिकको भेटनेरी सेन्टरमा गएर चाहिँ जानकारी यसको बारेमा लिएर उहाँको डक्टर्सहरूले टिम पठाएर फोटोहरू खिचेर तपाईँको फर्दर जे प्रोसेस छ उहाँहरूले गरेर चाहिँ तपाईँको गाईलाई इन्स्योर्ड गराइदिनुहुन्छ। र यो गरेको चाहिँ के फाइदा हुन्छ भन्दाखेरि चाहिँ यो यदि तपाईँको गाई चाहिँ इन्स्योर्ड छ भने अन्त तपाईँको गाईलाई है केही रोग लागिहाल्यो भने र तपाईँले ट्रिटमेन्ट गर्दा गर्दै पनि अगर अनफर्चुनेटली तपाईँको गाईलाई डेथ भयो भने त्यतिखेर चाहिँ यो इन्सुरेन्स क्लेम हुन्छ र यो इन्सुरेन्स क्लेम गरेपछि चाहिँ तपाईँको जुन चाहिँ इन्स्योर्ड भ्याल्यु एमाउन्ट छ जुन चाहिँ 50,000 पनि हुन्छ र त्यो एमाउन्ट चाहिँ तपाईँको डाइरेक्ट ब्याङ्क अकाउन्टमा क्रेडिट हुन्छ र जुन चाहिँ त्यो एमाउन्ट तपाईँकोमा क्रेडिट हुनुपर्ने छ त्यो चाहिँ तपाईँहरूको डाइरेक्ट ब्याङ्क अकाउन्टमै पस्छ। कहीँको अरू जग्गा तपाईँहरूले जानुपर्ने त्यस्तो समस्या केही पनि आउँदैन।
1: अब गाईहरू बिमार हुँदाखेरि नि गाई बाख्रा जे पनि अब तपाईँहरूको मोबाइल भ्यान छ भनेर सुनेको थियो
0: हजुर
1: त्यो चाहिँ त्यसको लागि चाहिँ कहाँ सम्पर्क गर्नुपर्छ होला भनेर
0: र हाम्रो अहिले डिपार्टमेन्टमा है मोबाइल भेटनेरी युनिट अन्त हरेक हस्पिटलमा एम्बुलेन्सहरूको सुविधा छ र यदि तपाईँको गाई बिमारी भयो भने चाहिँ नजिकको भेटनेरी जुन चाहिँ हस्पिटल छ त्यहाँको कुनै स्टाफ या त डक्टर्सहरूलाई इन्फर्म गरेर चाहिँ उहाँहरूलाई तपाईँको जुन चाहिँ बिमारी छ त्यसको बारेमा जानकारी दिनुभयो भने चाहिँ हाम्रो जुन चाहिँ हस्पिटलको डक्टर्स र उहाँहरूको टिमहरू हुनुहुन्छ उहाँहरू त्यो एम्बुलेन्समा चाहिँ तुरन्तै तपाईँको घरमै आएर चाहिँ तपाईँको गाईको ट्रिटमेन्ट गरिदिनुहुन्छ। तर तपाईँहरूले चाहिँ ढिलो नगरिकन चाहिँ त्यो नजिकको जुन चाहिँ तपाईँहरूको भेटनेरी हस्पिटल हुन्छ या त तपाईँहरूको डिस्पेन्सरी नै हुन्छ त्यहाँ गएर चाहिँ कुनै न कुनै हाम्रो डिपार्टमेन्टको स्टाफ या डिपार्टमेन्टको अफिसर्सहरूलाई चाहिँ तपाईँले इन्फर्म चाहिँ गरेको छिटोभन्दा छिटो गर्नु जरुरी छ किनभने इन्फर्मेसन पाएपछि मात्रै हामी छिटो एक्सन लिन सक्छौँ।
1: अब तपाईँहरूको नि रिनोक एरिया पर्यो क्षेत्र पर्यो त्यहाँ अब तपाईँहरूको अफिस छ है कार्यालय छ भेटनेरीको र त्यहाँ वरिपरि चाहिँ अब गाई पाल्नेहरू कतिको छन् र तपाईँहरूको डिपार्टमेन्टबाट उहाँहरूले कतिको सहयोग लिनुहुँदैछ तपाईँहरू र उहाँ कृषकहरूको तालमेल कतिको राम्रो छ? अब
0: हजुर जुन चाहिँ हाम्रो रेनक भेटनेरी हस्पिटल छ र जुन चाहिँ हाम्रो रेनक जुन चाहिँ जुरिस्डिक्सन छ है उहाँ त्यहाँ धेरै प्रोग्रेसिभ फार्मर्सहरू हुनुहुन्छ है कृषकहरू हुनुहुन्छ धेरै मेहनतिलो हुनुहुन्छ उहाँहरूले राम्ररी गाई वस्तु पालिरहनु भएको छ र उहाँहरू हामीसँग पूरा राम्रो तालमेलमा हुनुहुन्छ। यदि रेनक वरिपरि चाहिँ गाईहरू केही बिमारी भयो भने चाहिँ इमर्जेन्सी कन्डिसन्समा चाहिँ 24/7 हामी हमेसा रेडी नै छौँ र यदि तपाईँको गाईहरू छुट्टीको बेलामा पनि है बिमारी भयो कुनै त्यस्तो इमर्जेन्सी कन्डिसन आयो भने चाहिँ तपाईँहरूले हामीलाई फोन मार्फत कन्ट्याक्ट गर्न सक्नुहुन्छ र हामी छुट्टीको टाइममा पनि त्यो इमर्जेन्सी सर्भिसेसको लागि चाहिँ हामी हाम्रो एम्बुलेन्समा आएर चाहिँ ट्रिटमेन्ट गरिदिन्छ।
1: हजुर त्यो जुन कन्ट्याक्ट नम्बर छ नि तपाईँहरूको सम्पर्क गर्ने नम्बर बताइदिनु भन्नुहुन्थ्यो नि
0: र रेनक वरिपरि है रेनक एरियाभित्र चाहिँ यदि तपाईँको गाई बाख्राहरू छ जुन चाहिँ तपाईँहरूले पशु पाल्नुहुन्छ त्यो पशु चाहिँ बिमारी भयो भने चाहिँ तपाईँले जुन चाहिँ हाम्रो रेनक भेटनेरी हस्पिटलको भेटनेरी अफिसर्स हुनुहुन्छ उहाँहरूलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ र कुनै पनि इमर्जेन्सीमा चाहिँ 9647670945 तपाईँले कन्ट्याक्ट गर्नुभयो भने चाहिँ हामी त्यो सर्भिसेसको लागि चाहिँ हमेसा इमर्जेन्सी सर्भिसेसको लागि जुन चाहिँ हाम्रो पशु है लाइफ स्टक जुन चाहिँ छ उहाँहरूको लागि चाहिँ हामी 24 आवर्स सर्भिसेसको लागि रेडी छौँ।
1: नम्बर एकखेप फेरि
0: 9647670945
1: धन्यवाद नम्बर बताइदिनु भयो है हाम्रो कृषकहरूले सुन्नुभयो होला। र अब
0: र अर्को हाम्रो स्मल एनिमल है गाईको त इन्सुरेन्स भइगयो र हाम्रो है सुँगुर अन्त बाख्राको लागि पनि जुन चाहिँ नेशनल लाइफ स्टक मिशन छ त्यसको अन्तर्गत चाहिँ स्मल एनिमल इन्सुरेन्सको पनि एउटा प्रोभिजन छ र यसमा पनि यदि तपाईँले अभेल गर्न चाहनुहुन्छ भने यसको फर्दर डिटेल्सहरू यसको कस्तो प्रोसेस छ कस्तो कागज पत्र लाग्नेछ त्यो सबको जानकारीको लागि चाहिँ तपाईँले आफ्नो नियरेस्ट भेटनेरी हस्पिटल या भेटनेरी डिस्पेन्सरी गएर चाहिँ त्यहाँको अफिसर्सहरूलाई भेटेर तपाईँले यसको बारेमा जानकारी लिएर यो बेनिफिट पनि तपाईँहरूले अभेल गर्न सक्नुहुन्छ।
1: अब गाउँ बस्तीमा चाहिँ एउटा समस्या छ जस्तै बाछा बाछी है अब बाछी जन्मियो भने त ठिकै छ अब पछि कोरली दुध दिन्छ ब्याउँछ भन्ने हुन्छ हो तर बाछा

0: जन्मियो बहर जन्मियो भने चाहिँ त्यो बहरलाई चाहिँ दुधहरू कम्ती दिने, दुध कम्ती छोड्ने र बाछो त्यो बहर चाहिँ बिचरा उसको आमाको दुध नपाउने कमजोरी त्यस्तो हुन्छ नि, यो विषयमा बताइदिनुहोस् न कस्तो प्रकारले अब कृषकहरूलाई के भन्नु।
1: तपाईँहरूलाई यदि बाछी नै चाहिन्छ भने चाहिँ सेक्स सर्टेज सिमेन्टको जुन चाहिँ एआई छ त्यसको प्रोभिजन छ र यो प्रोभिजन तपाईँले यदि युज गर्नुभयो भने चाहिँ 90% चाहिँ तपाईँको आशा अनुसार तपाईँको गाईको बाछी नै जन्मिने चान्स हुन्छ, तर त्यसमा पनि 100 मा 100 ग्यारेन्टी चाहिँ हुँदैन, खालि 90% म्याक्सिमम चान्स चाहिँ बाछी नै आउने हुन्छ र यो टेक्नोलोजी तपाईँले युज गर्न सक्नुहुन्छ र यदि बर नै जन्मिहाल्यो भने पनि त्यसलाई राम्ररी तपाईँले है केयरहरू गरेर त्यसलाई अरू युजमा ल्याउन सक्नुहुन्छ, अन्त त्यसको गोबर हुन्छ त्यसको मललाई त्यसको काउ युरिनलाई है अर्ग्यानिक एग्रिकल्चरमा युज गर्न सक्नुहुन्छ, अन्त त्यसलाई यसो फ्युचरको लागि है ब्रिडिङ बुलको जस्तो पनि युज गर्न सक्नुहुन्छ।
0: ब्रिडिङ बुल हजुर, र कतिजनाले चाहिँ अब दुधहरू कम्ती दिने है बाछो बिचरा कमजोरी भइरहेको हुन्छ हो त्यसो चाहिँ गर्नु भएन,
1: त्यस्तो चाहिँ अब तपाईँहरूले है काइन्डली नगरिदिनुहोस्, किनभने अब बाछी नै जन्मिन्छ भन्ने त ग्यारेन्टी त कहिले पनि हुँदैन, बर नै जन्मियो भने पनि तपाईँहरूले त्यसलाई राम्ररी केयर गरेर त्यसको जुन चाहिँ बाई प्रडक्टहरू छ त्यसबाट पनि तपाईँहरूले आफ्नो एग्रिकल्चर गर्नुहुन्छ भने त्यसको डङ त्यसको युरिनलाई अर्ग्यानिक एग्रिकल्चरको लागि युज गर्न सक्नुहुन्छ, अन्त त्यसलाई है तपाईँकोमा खेतबारीतिर सानो सानो खेतहरूतिर जोत्नुको लागि पनि युज गर्न सक्नुहुन्छ।
0: र अब अर्को चाहिँ कुरा के छ भने गाई अब कोरली छ है ब्याउँछ अब दुध खायो फेरि ब्याउँछ कति बेच्ने भएपछि गाई त बुढो हुन्छ हो, बुढो भएपछि चाहिँ के गर्नु, कतिजनाले चाहिँ बुढो गाई बेचिदिन्छन् हो कतै अब कता लग्यो के गर्यो यो विषयमा नि, अब कतिजनाले त घरमै पाल्नुहुन्छ कतिजनाले चाहिँ अब बुढो गाई बिचरा अब बुढेसकालमा कहाँ बेचिदिन्छन् हो अनि कहाँ लान्छ के गर्छ कस्तो प्रकारले विषयहरू पो हुन्छ कि भन्ने, बुढो गाईलाई पनि अब घरमै पाल्नु पर्यो है आमा जस्तो गरेर होइन,
1: र जुन चाहिँ हाम्रो गाई अब बुढो हुँदै जाने जुन चाहिँ समस्या छ, अब बुढो त है अब एकखेप जन्मेपछि सबैजना बुढो हुन्छ र जुन चाहिँ तपाईँहरूको अगर यस्तो छ जुन चाहिँ गाईहरू अब दुध दिनु नसक्ने अवस्थामा साह्रै बुढी भयो भने चाहिँ एज अ ह्युम्यानिटी र हाम्रो है एउटा कम्प्यासनको
0: कर्तव्य
1: एउटा त्यो एउटा रेस्पोन्सिबिलिटी सम्झेर पनि त्यो गाईलाई हेला चाहिँ नगरिदिने, अन्त त्यसलाई आफ्नो आमा सम्झेर नै यत्रो साल दुध खाएको हुन्छ र त्यसलाई चाहिँ राम्रो हेरचाह गरिदिने, र तपाईँहरूले हाम्रो गौशालाहरूको प्रोभिजनहरू छ त्यो गौशालाहरूको प्रोभिजनहरू अभेल गर्नुको लागि पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ, तर अब त्यसरी है हेला गरेर दुःख पाएर चाहिँ अलिकति ह्युम्यानिटीको एङ्गलबाट पनि त्यो चाहिँ राइट होइन,
0: बुढो भयो भनेर त्यसरी अब जतासुकै बेच्नु पनि भएन है बेच्न त पाउँदैन, अचेल त अब यो आधार कार्ड जस्तो बनाएको छ हो गाईको पनि कतिवटा गाई थियो कतिवटा गाई अहिले छ त्यसको हिसाब किताब छ
1: किताब सबै नोट भएको, अहिले जुन चाहिँ भारत पशुधन एप छ जसमा सबै एनिमलहरूको रेजिस्ट्रेसन है ओनरको हो, अन्त त्यो गाई बेच्दाखेरि ओनरसिप ट्रान्सपोर्ट सबै फेसिलिटीहरू छ र त्यतिखेर चाहिँ त्यो आजकल चाहिँ एनिमलको सबै ओनरसिपहरूको डाटा पनि हुन्छ र आजकल त्यस्तो इलिगल ट्रान्सपोर्टेसनहरू चाहिँ टोटली बन्द छ।
0: अब तपाईँको रिनकमा नि त्यो वरिपरि चाहिँ अब कति लिटरसम्म एक साँझमा दुध जम्मा गर्ने अथवा कति माउ गाई पालेको छ, बेसी बेसी पाल्नेहरू पनि छन् होला नि त
1: हजुर, हाम्रो जुन चाहिँ
0: र अब महिनामा अब 1.5 लाखहरू 1 लाख 1.5 लाख कमाउनेहरू पनि हुनुहुन्छ नि त कृषकहरू थुप्रो गाई पालेर कता कता छन्,
1: र जुन चाहिँ हाम्रो है रिनोक क्षेत्र छ त्यसमा पनि हाम्रो तारपिन एरिया भयो है सालघारीको एरिया भयो माथि खामदुङ एरिया भयो आरिटार एरियाहरूतिर है धेरैजना कृषकहरूले चाहिँ राम्रो दुध उत्पादन गरेर चाहिँ महिनामा राम्रो कमाईको एउटा स्रोत जेनेरेट गरिरहनु भएको छ, र हाम्रो एकजना है भेटनेरी हस्पिटलमै स्टाफ हुनुहुन्छ राकेश छेत्री, उहाँकोमा 4-5 माउ गाई छ र उहाँले आफ्नो ड्युटीदेखि अरू समय जुन चाहिँ उहाँको व्यस्ततादेखि गाईको बिहान बेलुकाको समयलाई चाहिँ युज गरेर चाहिँ उहाँले महिनाको 60-70 हजार रुपियाँ चाहिँ बिहान र बेलुका त्यो गाईपट्टि है दुःख गरेर मेहनत गरेर चाहिँ कमाइरहनु भएको छ, र त्यस्ता धेरैजना हुनुहुन्छ र यो चाहिँ गाई पालेर चाहिँ राम्रो कमाई गर्न सकिन्छ भनेर चाहिँ उहाँहरू एक प्राइम इक्जाम्पल चाहिँ सेट गर्नु भएको छ।
0: हुन्छ, अब जाने बेलामा नि तपाईँ हाम्रो कृषकहरूलाई कस्तो सुझाव सल्लाह दिनुहुन्छ गाई पालन यो पशुपालनको विषयमा घरमा पालिने पशु प्राणीहरूको विषयमा,
1: र है अब यो प्रोग्रामको अन्तमा चाहिँ म कृषकहरूलाई यही आह्वान गर्न चाहन्छु कि तपाईँहरूले तपाईँको गाईलाई है राम्रो क्वालिटीको फिड जुन चाहिँ दाना छ राम्रो क्वालिटीको दाना मिनरल मिक्सर जुन चाहिँ भनिन्छ अन्त क्याल्सियम भयो अन्त भिटामिनहरू भयो टाइमली खुवाइदिनुहोस्, अन्त जुन चाहिँ यो अघि मैले थुनिलो डिस्कस गरिहालेँ त्यो थुनिलोको लागि चाहिँ रोकथामको लागि चाहिँ साफ सफाईको पुरा आवश्यकता छ, र तपाईँहरूले आफ्नो गोठहरू चाहिँ है पिरियडिकली सफा राखेर पोटास पानीले त्यो गोठलाई टाइम टू टाइम धोएर गाई

0: गुड म्यानेजमेन्ट प्र्याक्टिसेस जुन चाहिँ भनिन्छ त्यो फलो गर्नुभयो भने चाहिँ तपाईँहरूको गाईको जुन चाहिँ इम्युनिटी पावर छ त्यो पनि स्ट्रङ बसिबस्छ र यो जस्तै थुनिलोहरू जस्तो रोग छ त्यसबाट पनि तपाईँको गाईलाई धेरै रोकथाम हुनेछ। अन्त अन्तमा चाहिँ म यो जानकारी दिलाउन चाहन्छु कि है हाम्रो स्ट्रिट डगको जुन चाहिँ प्रब्लम छ एउटा समस्या भएको छ एउटा ठूलो समस्या हुन पुगेको छ र यसको लागि चाहिँ जुन चाहिँ हाम्रो सारा छ स्टेट एन्टी रेबिस एन्ड एनिमल हेल्थ जुन चाहिँ हाम्रो साराको टिम छ त्यो साराको टिम चाहिँ इयरली एभ्री इयर एउटा स्पेसिफिक टाइममा है अल ओभर द स्टेट एनिमल बर्थ कन्ट्रोल प्रोग्राम कम रेबिस भ्याक्सिनेसन प्रोग्राम चलाउँछ र त्यतिखेर चाहिँ है हाम्रो टिम कतिखेर अब जस्तै रेनकमा जब आउँछ त्यतिखेर हामीले त्यो इन्फर्मेसन हाम्रो पञ्चायतहरूलाई है आजकल त वाट्सएप ग्रुपहरू छ धेरै समाजको वाट्सएप ग्रुपहरूतिर वाइडली सर्कुलेट गरेको हुन्छ र जब त्यतिखेर आउँदाखेरि चाहिँ तपाईँहरूको घरमा पालेको लोकल कुकुरहरू छ अन्त तपाईँको कम्युनिटीमा जुन चाहिँ लोकल कुकुरहरू छ है उहाँहरूको एनिमल बर्थ कन्ट्रोल अन्त एन्टी रेबिसको भ्याक्सिनेसन चाहिँ गराइदिनुहोस्।
1: हवस् तपाईँलाई धेरै धेरै धन्यवाद है राम्रो प्रकारले जानकारी दिनुभयो गाई पालनको विषयमा घरमा पालिने विभिन्न प्रकारका पशु प्राणीहरूको विषयमा हेरचाह कस्तो प्रकारले गर्नुपर्ने है दबाई पानी कस्तो प्रकारले गर्नुपर्ने भनेर र सरकारी योजनाहरूको विषयमा पनि बताउनु भयो। हवस् तपाईँलाई धेरै धेरै धन्यवाद।
0: हुन्छ धन्यवाद।

0: यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो दैनिक ग्रामीण कार्यक्रम हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता यो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी। मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार आजको अधिकतम तापमान 20.8 डिग्री सेल्सियस, न्यूनतम तापमान 15.2 डिग्री सेल्सियस अनि वर्षा 3.0 डिग्री सेल्सियस मिलिमिटर सेकेण्ड रेकर्ड गरिएको छ भने आउँदो 24 घण्टासम्म मौसमबारे पूर्व अनुमान लगाउँदा आकाशमा सामान्य बादल छाइरहन साथै मेघ गर्जनसहित वर्षा हुने सम्भावना जनाएको छ। सुनिरहनु भएको थियो मौसम सम्बन्धी जानकारी। सो पूरा भयो। मिडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलो हर्जको तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजंघा 103 मेगा हर्ज अनि न्यूजन एआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। श्रोता प्रस्तुत छ अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 6:40, 6:45 अनि 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमी भोटिया भाषामा। 6:55 सुनाउनेछौ विज्ञानवार्ताको कार्यक्रम जसमा आजको विषय रहनेछ ध्वनि प्रदूषण अनि यसको घातक प्रभाव। वार्ताकार हुनुहुन्छ तारा प्रसाद ढकाल। 7:05 लिएर आउनेछौ हजुरहरूकै अनुरोध पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत भने 7:25 सुन्नुहुनेछ यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। 7:35 सुनाउनेछौ पाश्चात्य संगीतको कार्यक्रम। 8:05 प्रस्तुत गर्नेछौ कार्यक्रम गीत गजल अन्तर्गत गायक कलाकार अनुप जलोटाको आवाजमा सजिएका केही गीतहरू। 8:30 प्रस्तुत गर्नेछौ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत प्रभाकर धाकरेद्वारा भायोलिन वादन। यसै गरी 8:35 अनि 9:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार क्रमैले हिन्दी अनि अंग्रेजीमा। 9:15 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी स्पटलाइट। 9:30 सुन्नुहुनेछ मनोटक मन्थन र 10:00 सुन्नुहुनेछ हिन्दी फिल्म गीतको कार्यक्रम हिन्दी फिल्म सङ्ग्स। श्रोता यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। सो पूरा भयो। श्रोता यो सुन्नुहोस् भोलि बिहान प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। भोलि उपस्थित हुने नै छौ 6:30 मंगल ध्वनिको साथमा भने 6:35 लिएर उपस्थित हुनेछौ भक्तिमय कार्यक्रम भक्ति प्रभात। 6:55 र 7:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ संस्कृत अनि हिन्दीमा समाचार। 7:05 लिएर आउनेछौ पुराना फिल्मी गीतहरूको कार्यक्रम गोल्डन मेलोडिज र 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट नेपालीमा समाचार। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी 15 मई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोच्या ग्याङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुडित नाम्च्यो र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220117 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 15 मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 0359220117। सूचना पूरा भयो।
1: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना रायबाट सुन्नुहोस्।

0: केन्द्रीय महिला तथा बाल विकास राज्य मंत्री सावित्री ठाकुर ने आज नाम्ची जिला को भ्रमण गर्नुभयो। राज्य मंत्री ने रावंगला स्थित बुद्ध पार्क को भ्रमण करते यसलाई शांति सौंदर्य र आध्यात्मिक ऊर्जा को उल्लेखनीय संगम को रूप में वर्णन गर्नुभयो। श्रीमती ठाकुरले प्रसिद्ध तिमी चिया बगान र चिया कारखाना को पनि भ्रमण गर्नुभयो। वहाँले भन्नुभयो तिमी चिया असाधारण गुणस्तर र विशिष्ट पहिचान का लागि राष्ट्रीय र अन्तर्राष्ट्रीय रूप में मान्यता प्राप्त सिक्किम को सम्पदा को प्रतीक मात्र होइन तर स्थानीय रोजगार पर्यटन र आर्थिक वृद्धि को प्रमुख चालक पनि हो। सिक्किम को राष्ट्रीय प्रविधि संस्थान को भ्रमण गर्दै वहाँले शैक्षिक विकास विद्यार्थी कल्याण र संस्थागत पहलहरूमा अधिकारीहरूसँग अन्तर्क्रिया गर्नुभयो। छलफलहरू यस क्षेत्रमा शिक्षा सीप विकास र युवा सशक्तिकरणलाई सुदृढ़ पार्न केन्द्रित थिए। भ्रमणको क्रममा सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बा राज्यमन्त्रीसँगै हुनुहुन्थ्यो। मन्त्री ठाकुरले एक पेड़ माँ के नाम अभियान अन्तर्गत बिरूवा पनि रोप्नुभयो जुन हरियाली र दिगो भविष्यको प्रतिज्ञाको प्रतीक हो। वहाँले नामथाङमा प्रधानमन्त्री आवास योजनाका लाभार्थीहरूसँग पनि अन्तर्क्रिया गर्नुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङ असममा नवगठित भाजपा नेतृत्ववादी सरकारको शपथ ग्रहण समारोहमा उपस्थित हुनुभयो र मुख्यमन्त्री हिमन्त विश्व शर्मा अनि नवनियुक्त क्याबिनेट मन्त्रीहरूलाई हार्दिक बधाई दिनुभयो। समारोहपछि साझा गरिएको सन्देशमा मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा आयोजित ऐतिहासिक अवसरको साक्षी हुन पाउँदा आफूलाई सम्मानित महसुस भएको बताउनुभयो। नयाँ सरकारलाई बधाई दिँदै श्री तामाङले भाजपा नेतृत्वको सरकारको गठनले असमका जनताका लागि विकास सुशासन र प्रगतिको नयाँ यात्राको थालनी भएको भन्नुभयो। असम सरकारको विशेष निमन्त्रणामा भाजपा सिक्किम प्रदेश अध्यक्ष डीआर थापा र महासचिव अर्जुन राईले पनि असममा एनडीए सरकारको शपथ ग्रहण समारोहमा भाग लिए। रम्फू प्राथमिक स्वास्थ्य केन्द्रकी वरिष्ठ नर्स मधुमाला गुरूङलाई अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रतिष्ठित राष्ट्रिय फ्लोरेन्स नाइटिंगेल पुरस्कार 2026 प्रदान गर्नुभयो। फ्लोरेन्स नाइटिंगेलको जन्म जयन्तीमा प्रदान गरिएको यो पुरस्कारले देशभर नर्सिङ पेशामा असाधारण समर्पण र सेवालाई मान्यता दिन्छ। मधुमाला गुरूङलाई स्वास्थ्य सेवामा उनको उत्कृष्ट योगदान र कोविड 19 लकडाउन अवधिमा उनको अथक प्रयासका लागि सम्मान गरिएको थियो। रम्फू प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा गर्दै उनले महामारीको सबैभन्दा चुनौतीपूर्ण चरणहरूमध्ये एकमा बिरामी हेरचाह आपातकालीन प्रतिक्रिया र सामुदायिक स्वास्थ्य सहयोगमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्। भारतीय प्रशासनिक सेवाकी परी बिश्नोईले आज भू राजस्व तथा विपद व्यवस्थापन विभाग अन्तर्गत पाकिम जिल्लाको जिल्लापालको रूपमा आधिकारिक रूपमा कार्यभार सम्हाल्नु भएको छ। यसअघि वहाँ सिक्किम सरकारको गृह विभाग अन्तर्गत सिक्किम हाउस नयाँ दिल्लीमा उप आवासीय आयुक्तको रूपमा कार्यरत हुनुहुन्थ्यो। आईसीएआर एनआरसीओ का निर्देशक डाक्टर एसपी दास को नेतृत्व में पाकिमले आज सिक्किम को पाकिम जिला को पाचेखानी गांव को स्व सहायता समूह एसएचजी संग मिलेर मेरा गांव मेरा गौरव र पूर्वोत्तर पहाड़ी वितरण कार्यक्रम सफलतापूर्वक आयोजना गर्यो। एनईएच वितरण कार्यक्रम अन्तर्गत पाचेखानी का एसएचजी सदस्यहरू लगायत कुल 35 किसान लाभार्थीहरूले तरकारी र फलफूल को बिउ किटहरू प्राप्त गरे। सिक्किम विश्वविद्यालयको लिम्बू विभागले दोस्रो र चौथो सेमेस्टरका स्नातकोत्तर तहका विद्यार्थीहरूको फाइदाका लागि लिम्बू कला र शिल्प सम्बन्धी दुई दिने कार्यशाला आयोजना गरेको थियो। याङगाङ सरकारी वरिष्ठ माध्यमिक विद्यालयका दुई आमन्त्रित विद्यार्थीहरूले पनि यसमा सक्रिय रूपमा भाग लिएका थिए। सहकारी विभाग मंगनले आज जिल्लापाल अनन्त जैनको अध्यक्षतामा चौथो जिल्ला सहकारी विकास समिति डीसीडीसी बैठक आयोजना गर्यो। सहकारी संस्थाहरूभित्र पारदर्शिता दक्षता र डिजिटल पहुँचलाई सुदृढ़ पार्ने उद्देश्यले चरण एक र दुई अन्तर्गत प्राथमिक कृषि ऋण सोसाइटीहरूको कम्प्यूटरीकरणमा प्रमुख ध्यान केन्द्रित गरिएको थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: Rồi nó vong xuất, vong tập gồm xuất lên, ổ gần nó cập lâm sẽ nóng ổ.

0: हामी आकाशवाणीको गन्तकर्णबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजंघा अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। समय यस बेला स्टुडियोको घड़ी अनुसार साँझको 6:55 भइसकेको छ र अब प्रस्तुत गर्दैछौ विज्ञान वार्ताको कार्यक्रम, जसमा आजको विषय रहनेछ ध्वनि प्रदूषण अनि यसको घातक प्रभाव।
1: प्रदूषणका मूल प्रकारमध्ये एक ध्वनि प्रदूषणलाई मन्द विष पनि भनिन्छ, कारण यसले प्रत्यक्ष वा बाहिरी

रूपमा नदेखिने गरी प्रभाव पार्दछ। हाम्रो सुन्ने शक्तिभन्दा धेरै झर्को लाग्ने कुनै पनि ध्वनि वा आवाजलाई ध्वनि प्रदूषणको श्रेणीमा राख्न सकिन्छ। ध्वनिको नाप गरिने मात्रा डेसिबल हो र विश्व स्वास्थ्य संगठनका अनुसार मानिसका लागि 80 डेसिबल भन्दा माथिको आवाज सोझै हानिकारक हुन्छ। त्यसैले अत्यन्तै व्यस्त शहरमा पनि 80 डेसिबल भन्दा बढी ध्वनि नहुनुपर्ने संगठनको मापदण्ड छ। विशेषज्ञहरू अनुसार 70 देखि 90 डेसिबलको आवाजमा दैनिक 8 घण्टा बस्दा 6 महिनाभित्र सुन्ने क्षमता गुम्न सक्छ। 60 देखि 70 डेसिबलको सुन्न सकिने ध्वनि भन्दा बढीलाई प्रदूषण तथा 120 डेसिबल भन्दा बढीको आवाज अत्यन्त हानिकारक हुन्छ। बसबाट निस्कने हर्नमा 90 डेसिबल भन्दा बढी आवाज हुन्छ। मसिनेरी उपकरणहरू भ्याकुम क्लिनर, एयर कन्डिसनर 93 डेसिबल भन्दा माथि र डिस्को क्याफेबाट 110 डेसिबल र कल कारखानाबाट 130 डेसिबल भन्दा बढी आवाज निस्किन्छन्। ध्वनि प्रदूषणबाट वर्षेनी 10 लाख भन्दा बढी मानिसको श्रवण शक्ति आजका दिनमा कमजोर हुन गरेको विश्व स्वास्थ्य संगठनको दावी छ। गाडीको हर्न पनि आजका दिनमा ध्वनि प्रदूषणको मूल कारकको रूपमा मानिन्छ, जसबाट साना ठूला, विकसित विकासशील, धनी गरीब सबै राष्ट्र असुधो छैनन्। भारतमा पनि हर्नको माध्यमबाट हुने ध्वनि प्रदूषण र यसले उत्पन्न गराएका स्वास्थ्य सम्बन्धी समस्याको अवस्था गम्भीर छ र सिक्किम जस्तो सानो राज्यका बासिन्दा पनि यसबाट अलगै छैनन्। लगातार बढ्दो वाहनहरूको संख्या, कल कारखाना, ठूल्ठूला मसिनेरीको प्रयोग र ठूला योजनाहरूमा चल्ने दैनिकीका कार्यहरूले ध्वनि प्रदूषणको अवस्थालाई गम्भीर बनाइदिएको छ। कतिपय विदेशी देशहरूमा गाडीले हर्न बजाउनु भनेको गाली गरेको मानिन्छ। मेक्सिको, चीन लगायतका विकसित राष्ट्रमा मोटरसाइकल देखिँदैनन्, साइकल बढी देखिन्छन्, जसको कारण ध्वनि नियन्त्रण हो। कयौं विकसित देशहरूमा हर्न बजाउन नपाउने नियम रहेको पाइन्छ। दिनहुँ 1 घण्टा एयरफोनमा संगीतको आनन्द उठाउनेहरूको सुन्ने क्षमता बिस्तारै कम हुन्छ र पछि बहिरोपनको शिकार समेत हुन सक्छ। MP3 सुन्नेहरूमा कानको पर्दामा आउने हल्ला, कम्पनले कानको भित्री भागमा मोटावेलिक र मेकानिकल दुवै स्तरमा नकारात्मक प्रभाव उत्पन्न गराउँछ। MP3 को बढ्दो प्रयोगले आगामी 1 दशकमा 30 वर्षका युवाहरूले सुन्नेको लागि कानमा मसिन लगाउन बाध्य हुने युरोपियन युनियन कमिसनको स्वास्थ्य प्रतिवेदनले जनाएको छ। मानिस पशु पंक्षीलाई सड़कबाट भगाउन, ओभरटेक गर्न, आफू आइपुगेको ठाउँमा जानकारी दिन, हतार रहेको जनाउन हर्नको प्रयोग गरेको पाइन्छ। हर्न बिनाको सवारीको कल्पना गर्न सक्दैनन् चालकहरू। डिस्को, डान्स रेस्टुरेन्टबाट निस्किने ध्वनिले पनि धेरै प्रताडित भएकै छन् आम मानिसहरू। हाम्रो परिवेशमा सवारी साधनको हर्न, ससाना उद्योग, हवाई जहाज, मन्दिर, चर्चमा लाउड स्पिकर, विस्फोटन, घर निर्माण, घरसाई तथा छिमेकीको हल्ला नै ध्वनि प्रदूषणका कारण हुन्। विशेष गरी सहर बजारमा, राजमार्गको किनारमा, कारखाना र गाउँघरमा निर्माण कार्यको आवाज, जानकारी दिन कराउने, बोलाउने, सड़कको किनारमा साथै लोड सेडिङको बेलामा प्रयोग गरिने जेनेरेटर, पूजा आजा विवाहमा माइक राखी प्रचार प्रसार गरिने गाडीको हर्न तथा घरमा टिभी रेडियो संगीत ठूलो आवाजमा सुन्नु नै हल्ला बढाउनु, कोलाहल तथा कानलाई नपस्ने भई ध्वनि प्रदूषण बन्ने गरेको छ। तसर्थ कराउने कल कारखाना तथा सवारी साधनको आवाज र कानमै आएर कराउँदा साधारण वार्तालाप गफ गर्दा हुने 90 डेसिबल भन्दा बढी ध्वनि हुन्छन् र स्वास्थ्यमा असर पुर्याउँछन्। कानलाई नपस्ने अप्ठ्यारो असजिलोपन हुने आवाज वैज्ञानिक आधारमा 65 डेसिबल भन्दा बढी हो। लैटिन शब्दमा नौजिया वा सिसिकनेसबाट आएको शब्द नोइज हो। सभ्यताको उषाकालदेखि आजको उत्तर आधुनिक युगसम्म आउन विज्ञानले ठूलो भूमिका खेलेको छ। सम्पूर्ण महानगर, राजधानी तथा प्रमुख शहरमा ठूल्ठूला उद्योग वाहनहरूबाट निस्कने कर्कश ध्वनि, माइक्रोफोन, पम्प मसिन, विद्युत, पंखा, टिभी, रेडियो आदिको विकासले प्रदूषण प्रक्रियामा उत्तिका टेवा पुर्याइरहेका छन्। मानिस बसोबास गर्ने क्षेत्रमा अधिकतम दिनमा 55 र रातमा 45 डेसिबल ध्वनि हुनुपर्छ। कल कारखाना र वरपरका क्षेत्रमा 70 डेसिबल, अस्पताल, विद्यालय जस्ता ध्वनि निषेधित क्षेत्रमा 40 देखि 50 डेसिबलसम्म हुनुपर्छ। 0 डेसिबल आवाज सुन्न सकिँदैन। 20 डेसिबलको आवाजले सुतिरहेको मानिसको निन्द्रामा असर पार्दैन। कोठामा बसेर काम गर्दा 40 डेसिबल र धेरै हल्ला हुने कार्यालयमा 70 डेसिबल आवाज सुन्न वा बुझ्न सकिँदैन। विश्व स्वास्थ्य संगठनका अनुसार कोलाहलले विभिन्न किसिमबाट मानिसको स्वास्थ्यमा असर पार्छ, जस्तै दिक्क लाग्नु, निन्द्रामा असर गर्नु, उच्च रक्तचाप, बोलचालमा अवरोध, काम गराइमा अवरोध, सामाजिक बानी बेहोरा, बहिरा बनाउने, मुटु तथा अन्य अङ्गमा असर पार्दछ। ध्वनि प्रदूषणले सुत्ने काममा अवरोध, मनोवैज्ञानिक असर, कुरा गर्न गाह्रो हुने, निन्द्रा नलाग्ने, रक्तचाप बढ्ने, कान दुख्ने, थकित पार्ने, रिगडा लाग्ने,

0: एकचित्त भएर काम गर्न गाह्रो हुने हिंसक बनाउने जस्ता असरहरू उत्पन्न हुन्छन्। 35 देखि 40 डेसिबलको आवाजले निन्द्रा खलबलाउँछ। 70 डेसिबलले सोच्ने र तर्क गर्ने शक्ति गुमाउँछ। 80 डेसिबल भन्दा ठूलो ध्वनिले कानलाई असजिलो बनाउने, 90 डेसिबलले क्षणभरमै थाकेको अनुभव गराउँछ भने यही ध्वनि लामो समयसम्म सुन्ने भए भैरोपना हुन सक्छ। 100 डेसिबल भन्दा ठूलो ध्वनिले भैरो बनाउने, 140 भन्दा तीव्र र 160 डेसिबलको ध्वनिले कानको जाली फुटाइदिन्छ र 165 भन्दा बढीको ध्वनिले ज्यानै लिन सक्छ। चर्को ध्वनिमा 15 मिनट भन्दा बढी बस्दा अस्थायी वा स्थायी रूपले बहिरो हुन सकिन्छ। त्यसो त 80 डेसिबल भन्दा माथिको ध्वनि लामो समयसम्म लगातार कानमा पर्दा पनि बहिरो हुन सकिन्छ। 80 डेसिबल भन्दा बढीको आवाजले कानसँग सम्बन्धित र शरीरका अन्य अङ्गसँग सम्बन्धित गरी दुई प्रकारले हानि गर्छ। भित्री कानमा भएका कोशिकाहरूले ठूलो आवाज सहन नसकी बिग्रन्छन् र नष्ट हुन्छन्। जन्मदा 15,000 हेयर कोशिकाहरू रहेको हुन्छन् जो एकपल्ट नष्ट भएपछि पुनर्निर्माण हुँदैनन्। बाल बालिकाको कान बढी संवेदनशील हुन्छन्। आवाज बढी भएमा तर्सने, अस्थायी श्रवण नोक्सान हुने गर्दछ। त्यस्तै भान्साघरमा काम गर्ने गृहिणीहरूमा सरसामानका ध्वनि र हो हल्लाले गर्दा प्राय टाउको दुख्ने रोग, गर्भवती महिलामा गर्भपतन हुन सक्ने, यदि शिशु पैदा भएमा पनि अपाङ्ग तथा सुस्त मन स्थिति हुन सक्ने सम्भावना रहन्छ। अस्पताल क्षेत्रमा बजाइने हरणको चर्को आवाजले बिमारीलाई र अस्पतालका शल्यक्रियामा र अन्य कार्यमा असर पार्दछ। चर्को आवाजले मुटु र मानसिक रोगी बढी प्रभावित भए पनि सबै प्रकारका बिमारीलाई गम्भीर असर पर्दछ। स्वीकार गर्न नसकिने ध्वनिले शरीरमा कर्टिसोल हर्मोन निकाल्छ। प्रतिरक्षात्मक प्रणालीलाई राम्ररी काम गर्न दिँदैन, जसले क्यान्सर, एचआईभी, एड्स लगायतका दीर्घ रोगीलाई हानि गरिरहेको हुन्छ। तनावले गर्दा स्ट्रेस हर्मोन निस्कन्छन्, मुटुको ढुकढुकीमा परिवर्तन आउँछ, रगतमा कोलेस्ट्रोल बढ्छ, पाचन क्रियामा उतार चढाव हुन्छ, उच्च रक्तचाप, मुटु सम्बन्धी अन्य रोगहरू लाग्न सक्छ, सिक्ने क्षमतामा ह्रास, प्रदर्शन दक्षतामा कमी आउँछ। ध्वनि प्रदूषणबाट गर्भवती महिला प्रभावित भए जन्मने बच्चाको श्रवण शक्तिमा कमजोरी र शारीरिक तथा मानसिक विकास क्रममा असर पर्दछ। मानिसमा मात्र नभएर जनावर तथा चराचुरुङ्गीलाई समेत असर पारिरहेको हुन्छ। सड़क वरपर बस्ने चरा र जन्तुलाई दिशा, ज्ञान, प्रजनन जस्ता जीवनचक्र समेत असर पार्छ। आजका मानिसले तकनिकी विकासका साधन अपनाउँदै गए तर त्यसको उचित प्रयोग व्यवस्थापन नभएकोले यसले समस्या सृजना गरेको हो। तकनिकी वान वे ट्राफिकका रूपमा भित्रिरहेको छ। तैपनि व्यवस्थित ट्राफिक, शहरीकरण, ग्रीन बेल्टको विकास आदिबाट ध्वनि प्रदूषणलाई न्यूनीकरण गर्न सकिन्छ, जसका लागि आफूभित्रको चेतना नै प्रमुख हो। उद्योग तथा यातायातका साधनहरूमा कम आवाज निकाल्ने मसिनको जडान, हरन बजाउन कमी तथा निषेध, ट्राफिक नियमको पालना, गीत संगीत सुन्दा शान्त स्वरमा श्रवण गराउने, सिनेमा हल, नाटक घर, कल कारखानामा आवाज बाहिर नआउने खालका भित्ताहरू बनाउने, कोलाहलयुक्त स्थानमा ध्वनि सोच्ने रूखहरू हुर्काउने, सार्वजनिक स्थानमा बस्दा इयरफोनको प्रयोग गर्नुपर्दछ, ध्वनि उत्पादक र असर पर्ने स्थानहरूमा रूखहरू रोप्नु, बीच बीचमा खाली राखी घर बनाउनु, गाडीको संख्यामा कम गराउनु, नयाँ प्रदूषण मुक्त गाडी र कल कारखानाको विकास गर्नुपर्दछ। विवाह, भेटघाट तथा पूजा आजा लगायतका अन्य कार्यक्रमका बेलामा ध्वनि आवाज कम गर्नुपर्दछ। कोलाहलबाट बाहिर रहनुले ध्वनि प्रदूषणको प्रभावबाट 100% सुरक्षित रहन नसकिए पनि थुप्रै दिशाबाट बाँच्न सहयोग गर्दछ।
1: श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो विज्ञानवार्ताको कार्यक्रम, जसको निर्धारित समय यही पुर्याउँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं।

ईसु न्यूज लाई फोन इन कार्यक्रम सम्बन्धी एक सूचना आगामी 15 तारीख मई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाई फोन इन कार्यक्रम विषय रहनेछ किडनी रोगका कारणहरू यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोचा ग्याङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुदित नाम्च्यो र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220171 कल गर्न सक्नुहुनेछ दिन अनि समय आगामी 15 तारीख मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 0359220171 सूचना पूरा भयो श्रोता अब लिएर उपस्थित भएका छौ हजुरहरूकै अनुरोध पत्र

आधारित कार्यक्रम नेपाली अनुरोध संगीत। सर्वप्रथम कार्यक्रमको प्रतीक्षा साचेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै सुन्नु गइरहेका छौ कार्यक्रमको पहिलो प्रस्तुति कलाकार देन्जुङपाको स्वरमा। अब सुनौ आजको पहिलो अनुरोध गीत, जुन गीतलाई अनुरोध गर्नुभएको छ दीपा गुरुङले नाम्ची दक्षिण सिक्किमबाट। यो गीत उहाँले आफ्नो सम्पूर्ण परिवारलाई सुनाउन चाहनुभएको छ। त श्रोता आउनुहोस्, स्वीकार्नुहोस् कार्यक्रमको पहिलो प्रस्तुति।

यदि हजुरहरू भर्खरै मात्र हामीसँग जोडिनु भएको छ भने यहाँहरूले अहिले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत। त श्रोता, कार्यक्रमलाई अघि बढ़ाउने क्रममा सुनाइरहेका छौ यस यो अघिल्लो गीत गायक कलाकार कुन्टी मुक्तानको आवाजमा। हामीलाई पत्र पठाउने श्रोता हुनुहुन्छ निवेदिता थापा, सिङताम पूर्व सिक्किमबाट। यो गीत उहाँले आफ्नो सम्पूर्ण साथीहरू लगायत आकाशवाणी गान्तोक सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहनु भएको छ।

कार्यक्रम नेपाली अनुरोध संगीतमा विभिन्न नेपाली गीतहरू सुन्ने क्रममा अब पालो भएको छ अर्को प्रस्तुतिको जुन गीत लिएर आएका छौ गायक कलाकार साधना सर्गमको आवाजमा जसलाई अनुरोध गर्नुभएको छ देव कुमारी छेत्री नाङथाङ दक्षिण सिक्किमबाट उहाँले यो गीत आफ्नो प्यारो साथी सरिता सुब्बालाई सुनाउन चाहनुभएको छ चा।

यो अन्तिम गीतका लागि हामीलाई अनुरोध गर्नुभएको छ रेवती सुब्बाले बोझोघारी पूर्व सिक्किमबाट। उहाँले यो गीत आकाशवाणी गान्तोकका सम्पूर्ण परिवारलाई सुनाउन चाहनु भएको छ। अब प्रस्तुत छ गायक कलाकार रामकृष्ण ढकालको आवाजमा यो गीत।

0: शुरू गरौं आजका मुख्य समाचारहरूबाट। हेमन्त विश्व शर्माले लिए दोस्रो पटक आसामको मुख्यमन्त्रीको पदको शपथ। राष्ट्रपतिद्वारा 15 जना नर्सलाई राष्ट्रिय फ्लोरेन्स नाइटिंगल पुरस्कार प्रदान। विदेशी मुद्रा बचतका लागि इन्धनको प्रयोग घटाउन प्रधानमन्त्री मोदीको आग्रह। नेशनल टेस्टिङ एजेन्सीद्वारा नीट परीक्षा रद्द। मातृभाषा र एआई आधारित शिक्षामा अनुसन्धानलाई सरकारको प्राथमिकता दिइने मन्त्री धर्मेन्द्र प्रधानको भनाई। अनि हरेक चुनौती सामना गर्न भारत सक्षम रहेको वाणिज्य मन्त्री पीयूष गोयलको भनाई। समाचार विस्तारमा। हेमन्त विश्व शर्माले आज लगातार दोस्रो पटक आसामका मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्। राज्यपाल लक्ष्मीप्रसाद आचार्यले गुवाहाटी स्थित खानापाराको पशु चिकित्सा महाविद्यालय मैदानमा आयोजित समारोहमा डाक्टर शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। डाक्टर शर्मासँगै चारजना विधायकले पनि मन्त्री पदको शपथ लिएका छन्। समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंह लगायत केन्द्र सरकारका मन्त्रीहरू तथा विभिन्न भारतीय जनता पार्टी शासित राज्यका मुख्यमन्त्रीहरूको उपस्थिति रहेको थियो। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा वर्ष 2026 लागि 15 जना नर्सिङ पेशाकर्मीलाई राष्ट्रिय फ्लोरेन्स नाइटिंगल पुरस्कार प्रदान गरेकी छन्। नर्सिङ क्षेत्रमा उत्कृष्ट योगदान पुर्याए बापत उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो। यो पुरस्कार दर्तावाला नर्स, सुत्केरी सेवा सम्बन्धी स्वास्थ्य कर्मी, सहायक नर्स तथा महिला स्वास्थ्य पर्यवेक्षकहरूलाई प्रदान गरिएको हो। प्रत्येक पुरस्कारमा प्रमाणपत्र, 1,00,000 रूपियाँ नगद तथा पदक समावेश रहेको छ। राष्ट्रपति मुर्मूले नर्सिङ कर्मी तथा स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत पेशाकर्मीहरूको अमूल्य योगदानप्रति सम्मान व्यक्त गर्दै उहाँहरूले करूणा र पूर्ण समर्पणका साथ देशको सेवा गरिरहेको बताइन्। उनले चुनौतीपूर्ण परिस्थितिमा समेत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नर्सिङ पेशाकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिन्। साथै बिरामीको सेवामा निरन्तर समर्पित रहँदै उत्कृष्ट कार्य गर्ने सबै पुरस्कार विजेताको प्रशंसा पनि गरिन्। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एशियामा जारी संकटका बीच विदेशी मुद्रा बचत गर्न इन्धनको प्रयोग घटाउन तथा विदेशी उत्पादनको उपभोग कम गर्न देशवासीलाई आग्रह गरेका छन्। उनले भनेका छन्,
1: पेट्रोल डीजल का उपयोग कम करें, इलेक्ट्रिक बस और पब्लिक ट्रांसपोर्ट का अधिक इस्तेमाल करें, कार पुलिंग को बढ़ावा दें। ये जरूरी है कि सरकारी और प्राइवेट दोनों ही दफ्तरों में वर्क फ्रॉम होम को प्राथमिकता दी जाए। मैं कुछ स्कूलों से भी आग्रह करूंगा कि कुछ समय के लिए ऑनलाइन क्लासेज की व्यवस्था पर काम करें। मैं आप सबसे आग्रह करूंगा कि जब तक हालात सामान्य न हो, हम सोने की खरीद को टाले।
0: गुजरातको वडोदराबाट आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पेट्रोल र डिजेलको खपत घटाउन तथा कोविड 19 महामारीका बेला अप्नाएका वर्क फ्रम होम अनलाइन कक्षा र भर्चुअल बैठक जस्ता उपाय पुनः अप्नाउन आग्रह गरे। उनले आयात घटाएर संकटको सामना गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै देशका स्रोत समाधानमाथिको बोझ कम गर्न सबै नागरिक एकजुट हुनुपर्ने बताए। प्रधानमन्त्रीले सरकारले यस संकटको प्रभाव जनतामाथि न्यून पार्न हर सम्भव प्रयास गरिरहेको उल्लेख गर्दै अवस्था सामान्य नभएसम्म प्रत्येक सानो तर अर्थपूर्ण कदम पनि राष्ट्रहितमा हुने बताए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। नेशनल टेस्टिङ एजेन्सीले स्नातक तहको चिकित्सा शिक्षामा भर्नाका लागि यही महिनाको 3 तारीक

0: सञ्चालन गरिएको नीट स्नातक तह परीक्षा 2026 रद्द गर्ने निर्णय गरेको छ। सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै निकायले विद्यार्थीहरूको हित तथा राष्ट्रिय परीक्षा प्रणाली प्रतिको विश्वासलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको जनाएको छ। प्रश्न पत्र चुहावट सम्बन्धी आरोपको विस्तृत अनुसन्धानका लागि भारत सरकारले यो विषय सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेशनलाई जिम्मा लगाउने निर्णय गरेको पनि जनाएको छ। निकायका अनुसार अनुसन्धानका लागि आवश्यक सबै अभिलेख कागजात तथा सहयोग उपलब्ध गराइनेछ। केन्द्रीय निकायहरू तथा अनुसन्धान एजेन्सीबाट प्राप्त सूचनाको अध्ययनपछि यो निर्णय लिएको बताइएको छ। एनटीएले परीक्षा पुनः सञ्चालन गरिने र त्यसको मितिपछि सार्वजनिक गरिने जनाएको छ। मई 2026 परीक्षाका लागि गरिएको दर्ता विवरण उम्मेद्वार सम्बन्धी जानकारी तथा छनौट गरिएका परीक्षा केन्द्रहरू यथावत रहनेछन्। साथै पुनः दर्ता गर्न नपर्ने र कुनै अतिरिक्त परीक्षा शुल्क पनि नलिने स्पष्ट पारिएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राष्ट्रिय शिक्षा नीति 2020 मार्फत सरकारले मातृभाषा भारतीय ज्ञान परम्परा तथा एआई आधारित शिक्षामा अनुसन्धान र नवप्रवर्तनलाई निरन्तर प्रोत्साहन गरिरहेको बताएका छन्। भारतीय सामाजिक विज्ञान अनुसन्धान परिषदको 58 स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रधानले ग्लोबल साउथका देशहरूले विश्वास समाधान र नेतृत्वको अपेक्षा सहित भारततर्फ हेरिरहेको उल्लेख गरे। भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत आर्थिक प्राविधिक तथा भू राजनीतिक सबै प्रकारका चुनौती सामना गर्न सक्षम रहेको बताएका छन्। नयाँ दिल्लीमा आयोजित सीआईआई वार्षिक व्यापार शिखर सम्मेलन 2026 सम्बोधन गर्दै मन्त्री गोयलले विभाजित भू राजनीतिक तथा व्यावसायिक अवस्थाका कारण विश्वले दैनिक रूपमा विभिन्न संकटको सामना गरिरहेको उल्लेख गरे। उनले प्रतिकूल परिस्थितिलाई अवसरमा रूपान्तरण गर्दै भारत निरन्तर अघि बढ़िरहेको बताए। अन्तर्राष्ट्रिय मुद्रा कोषमा मापदण्डलाई उद्धृत गर्दै उनले भारतसँग हाल करिब 11 महिनासम्मको आय धान्न पर्याप्त विदेशी मुद्रा संचित रहेको जानकारी दिए। उनका अनुसार यसले विश्व स्तरमा भारतलाई बलियो आर्थिक स्थितिमा राखेको छ। यस विषयमा उनले थप बताएका छन्।
1: World today, with a fragmented geopolitical and business situation, is facing a crisis every day. But look at the India story within this crisis. Our economy remains robust, very strong fundamentals. The IMF says if you have 8 to 12 months of foreign exchange reserves to cover your imports, you are considered in a very strong position. We have 11 months cover on our imports. We've had a record year in exports. We've exported, the final figure will be out in a couple of days, but roughly $863 billion, which is an all-time high. And our trade deficit, goods and services together, is less than our annual remittance.
0: भारत सरकारको स्कूल शिक्षा तथा साक्षरता विभागका सचिव संजय कुमारले एनसीआईआरटी र सीबीएसईले संयुक्त रूपमा कक्षा 3 देखि 8 सम्मका विद्यार्थीका लागि कम्प्युटेशन थिंकिङ तथा आर्टिफिशियल इन्टेलिजेन्स एआई आधारित नयाँ पाठ्यक्रम लागू गरेको बताएका छन्। सचिव कुमारले पाठ्यक्रम कार्यान्वयनमा आइसकेको जानकारी दिँदै ग्रीष्मकालीन विदाका क्रममा शिक्षकहरूलाई आवश्यक तालिम प्रदान गरिने जनाए। उनले विद्यालय पुनः सञ्चालन भएपछि यी विषयहरूको पठन पाठन शुरू गरिने उल्लेख गरे। उनले एनसीईआरटीले कक्षा 9, 10, 11 र 12 का लागि पनि आर्टिफिशियल इन्टेलिजेन्स सम्बन्धी पाठ्यपुस्तक तयार गरिरहेको जानकारी दिए। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। हेमन्त विश्व शर्माले लिए दोस्रो पटक आसामको मुख्यमन्त्रीको पदको शपथ। राष्ट्रपतिद्वारा 15 जना नर्सलाई राष्ट्रिय फ्लोरेन्स नाइटिंगल पुरस्कार प्रदान। विदेशी मुद्रा बचतका लागि इन्धनको प्रयोग घटाउन प्रधानमन्त्री मोदीको आग्रह। नेशनल टेस्टिङ एजेन्सीद्वारा नीट स्नातक तह परीक्षा रद्द। मातृभाषा र एआई आधारित शिक्षामा अनुसन्धानलाई सरकारको प्राथमिकता दिइने मन्त्री धर्मेन्द्र प्रधानको भनाइ। अनि हरेक चुनौती सामना गर्न भारत सक्षम रहेको वाणिज्य मन्त्री पीयूष गोयलको भनाई। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यसबेला स्टुडियोको घड़ी अनुसार 8:05 भइसकेको छ र अब समय रहेको छ कार्यक्रम गीत गजलको, जस अन्तर्गत सुन्नुहुनेछ गायक कलाकार अनुप जलोताको आवाजमा सजिएको केही गजलहरू। सर्वप्रथम कार्यक्रमको प्रतीक्षा साचेर बस्नुभएका सम्पूर्ण श्रोताहरू माझ हार्दिक स्वागत तथा अभिवादन जनाउँदै सुनाउन गइरहेका छौं कार्यक्रमको पहिलो प्रस्तुति गायक कलाकार अनुप जलोटाको आवाजमा। त आउनु श्रोता, मनोरञ्जन उठौ यस गजलबाट।

यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना. आगामी 15 तारीक मई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम. विषय रहनेछ किडनी रोगका कारणहरू. यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोच्याङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुडित नाम्च्यो. र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220117 कल गर्न सक्नुहुनेछ. दिन अनि समय आगामी 15 तारीक मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 0359220117. सूचना पूरा भयो. मिडियम वेभको 213.67 मिटर तथा अनुसार 1404 किलोहर्जको तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ. साथै एफएम कञ्चनजंघा 103 मेगाहर्ज लगायत न्यूजन एआईआर मोबाइल एप मार्फत पनि

हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। हाम्रो स्टुडियोको घडी अनुसार रात्रिको 10 बजिसकेको छ। आकाशवाणी गान्तोकबाट प्रसारित कार्यक्रम हिन्दी फिल्म सङ्समा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। यस कार्यक्रममा हामी तपाईँहरूका लागि लिएर आएका छौं लोकप्रिय हिन्दी गीतहरू, जसले तपाईँको मनलाई मनोरञ्जन दिनका साथै रमाइलो अनुभूति दिलाउनेछ। पहिलो गीत लिएका छौं फिल्म कुदरातबाट गायक कलाकार विनोद राठौर अनि अलका याग्निकको आवाजमा।

अब प्रस्तुत गर्न गइरहेको छौ यो अर्को गीत जुन गीतलाई लिएका छौ फिल्म कमाण्डोबाट गायक कलाकार विजय अनि अलिसा चिनाईको आवाजमा त श्रोता सिकाउनुहोस् यो गीत

सुन्दै हुनुहुन्थ्यो फिल्म नायकबाट कलाकार उदित नारायण अनि कविता सुब्रमण्यमको आवाजमा यो गीत। अब प्रस्तुत छ यो अर्को गीत फिल्म ना तुम जानो ना हम बाट गायक कलाकार उदित नारायण अनि सुखविन्दर सिंहको आवाजमा।

तपाईहरूले सुनिरहनु भएको छ कार्यक्रम हिन्दी फिल्म संस अन्तर्गत विभिन्न रमाइला हिन्दी गीतहरू। यसै सन्दर्भमा हामी अब पालो भएको छ अर्को एउटा गीतको प्रस्तुति, जुन गीतलाई लिएका छौ फिल्म गरम मसालाबाट गायक कलाकार सोनु निगमको आवाजमा।

हवस्त श्रोता, प्रस्तुत गीतको साथै कार्यक्रम हिन्दी फिल्म संगीत आजलाई भने यति नै। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेको छौ। समय यस बेला स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 हुने लागिरहेको छ र यसका साथै आजको अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 भोलिको सेवा अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। आजलाई भने सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय हिन्द।